0: डिपार्टमेन्ट अन्तर्गत सांसद तथा सदस्यहरूको एकीकृत डिजिटल अभिलेख तयार पारिएको छ, जस अन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक संक्षिप्त विवरण उपलब्ध छन्। बायोमेट्रिक विवरण सुरक्षित गरिएको संसद सचिवालयले जनाएको छ। प्लेटफर्ममा दुवै सदन तथा समितिका बैठकको उपस्थिति, अनुपस्थिति विवरण राखिएको छ। सदन तथा समितिको बैठकका मिति, समय, स्थान र कार्यसूची पनि सोही पोर्टलमा उपलब्ध छन्। बैठकको कार्य विवरणलाई पनि क्रमशः व्यवस्थित गर्दै लैजाने उद्देश्यले राखिएको सचिवालयले जनाएको छ।
1: सभा 7 खर्ब पुनर्निर्माण स्रोतको खोजीमा अर्थमन्त्री वागले शीर्षकमा आर्थिक अभियानमा खबर छ। विनाशकारी बाढ़ी पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने सरकारी आकलनबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वागले बाह्य स्रोत जुटाउन 5 देश केन्द्रित भ्रमणमा निस्कने भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै विकास आयोजनाका लागि आवश्यक वित्तीय स्रोत जुटाउने उद्देश्यले वागले भारत, कतार, अमेरिका, थाइल्याण्ड र स्विजरल्याण्ड जाने तयारीमा रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। भारत भ्रमणका क्रममा उनले विभिन्न मुलुकका उच्च अधिकारीसँग द्विपक्षीय आर्थिक सहकार्यबारे छलफल गर्नुका साथै बहुपक्षीय विकास साझेदारसँग नेपालका पूर्वाधार तथा विकास आवश्यकताका लागि थप स्रोत परिचालनको विषय उठाउने तयारी छ। अर्थ मन्त्रालयका अनुसार वागलेको विदेश भ्रमण भारतबाट शुरू हुनेछ। भारतीय विदेश मन्त्री निर्मला सीतारमणको निमन्त्रणमा भारत जान लागेका वागले त्यहाँ पुनर्निर्माण, आर्थिक सहकारी, लगानी तथा विकासका विभिन्न विषयमा भारतीय अधिकारीहरूसँग छलफल गर्ने भएका छन्। यसैबीच विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनस्थापनाका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने सरकारी आकलन गरिएको छ।
0: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर 50% घटाएको छ। मन्त्री परिषदको बुधबार बसेको बैठकले आपतकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो। यो निर्णय कानूनमा आएपछि शेयर कारोबारमा 365 दिनभन्दा बढ़ी धितोपत्र होल्ड गर्ने लगानीकर्ताले अब नाफामा 3.5% र सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले 5% कर तिर्नुपर्नेछ। हाल 1 वर्षभन्दा बढ़ी अवधि धितोपत्र होल्ड गर्नेले नाफामा 7.5% तथा सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले नाफामा 10% पूँजीगत लाभ कर तिर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त लाभ विनिमय बजारको कार्य गर्ने कम्पनीले प्राकृतिक व्यक्तिका हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको शेयरमा लाभ रकमको 3.5% र 1 वर्ष वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको शेयरको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने मन्त्री परिषदको निर्णयमा उल्लेख गरिएको छ। शेयर बजारले पत्याएन सरकारलाई, कारोबारमा पूँजीगत लाभकर 50% घट्यो, शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।

सजिलो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड

0: Unlimited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहिबारदेखि प्रति सिलिन्डर पुरानै मूल्य 2060 रुपियाँमा ग्यास पाउने भएका छन्।
3: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रभाव हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्याङ्कन, मिलेमतोमा कर्जा प्रभाव र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभर ग्रिनिङ सम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
2: नेपालका 20 वाणिज्य बैंकहरूले निक्षेपको ब्याज दर घटाएका छन्। बैंकहरूले असोजका लागि भदौको तुलनामा ब्याज दर घटाएका हुन्। निक्षेप बढ्दै गएपछि कर्जा प्रभाव हुन नसक्दा बैंकहरूले निक्षेपको ब्याज दर भदौ भन्दा असोजमा घटाएका हुन्।
3: सहकारिताको सन्दर्भमा ब्याज दर असोज 1 गतेदेखि लागू हुने गरी घटेको छ। यसअघि 16% रहेको सन्दर्भ ब्याज दर सहकारी रजिस्ट्रारको कार्यालयले निर्देशन जारी गर्दै 13% कायम गरेको हो।
2: काठमाडौँ उपत्यकाका 1000 भन्दा बढ़ी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बेचिने भएको छ।
3: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्य विज्ञ अध्ययन समिति गठन गरेको छ।
2: आज नेपालमा राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदैछ। नेपालमा हरेक वर्ष असोज 1 गते राष्ट्रिय विज्ञान दिवस तथा विश्वकर्मा पूजा मनाउने गरिन्छ।
3: जिल्ला प्रशासन कार्यालय झापाले विश्वकर्मा पूजाको अवसरमा शान्ति सुरक्षा तथा जनस्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी समर कुमार पोखरेलले बुधबार सूचना जारी गर्दै विश्वकर्मा पूजालाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासी समक्ष आग्रह गरेका हुन्।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ
6: काठमाडौँ
7: नेपाली खबरमा अब विदेशका खबर इरान विरूद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्त 1 सम्ममा 38 खर्ब अमेरिकी डलर भन्दा बढ़ी पुगेको छ अमेरिकी संसदको गैरदलीय बजेट कार्यालयले सार्वजनिक गरेको मूल्यांकन अनुसार युद्धको तीव्रता अनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना 3 अर्ब डलर वा त्यो भन्दा बढ़ी हुन सक्ने अमेरिकी समाचार संस्था एपीले जनाएको छ
8: अब खेल खबर जापानको आयोजित नागायोमा जारी एसियन गेम्स 2026 अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै आयोजक जापानसँग सोझो सेटमा पराजय बेहोरेको छ
7: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा टाढिँदै गएको कांग्रेस एकता शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीले लेख्नु भएको छ देउवालाई प्रमुख अतिथि मानेर वा समुद्घाटन कार्यक्रमको सभापति राखेर कांग्रेसको 15 महाधिवेशन समुद्घाटन गर्न तयार रहेको सन्देश आधिकारिक कांग्रेसले उहिले दिएकै हो महाधिवेशनपछि पनि मूल अभिभावकका रूपमा देउवालाई मान्न विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस तयार रहेको कुरा सुनिएकै थियो तर वैधानिकता प्राप्त गरेको कांग्रेसलाई वैधानिकता परित्याग गरी देउवालाई नै सभापति मानेर अगाडि बढ़न किन दबाव दिइरहेको छ भन्ने चाहिँ बुझ्न सकिएको छैन बुझ्नै नसकिएको त होइन तर एकताको झिनो आशा बाँकी रहेसम्म विग्रहका कुराहरू गर्न त्यति उपयुक्त देखिँदैन मुलुकमा देश र जनताका लागि रगत पसिना बगाएको पार्टी मिलोस् र सशक्त रहिरहोस् भन्ने शुभकामना छ
8: हौस् त काठमाडौँमा रेडियो नारी 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

समयको ख्याल राखौं। 6 बज्यो। खरो विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, इस होम इन्टरनेट,

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा आइरहेका छौं। नेपाली नेटवर्क टीभी मार्फत युट्यूबमा पनि हामी प्रत्यक्ष जोड़िरहेका छौं। यतिखेर धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई विभिन्न डिजिटलका प्लेटफर्महरू मार्फत पनि सुन्न सक्नुहुन्छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा पनि हामी निकै चर्चा र परिचर्चाको केन्द्रमा रहेको नेपाली कंग्रेसको विभाजन वा नेपाली कंग्रेसको एकता, अब नेपाली कंग्रेस अर्को फरक फरक बाटोमा अगाडि बढ़िरहेको हो त, नेपाली कंग्रेसभित्र गगन कुमार थापा संस्थापक पक्ष र देउबा पक्ष बीच पानी बाराबारकै सम्बन्ध सिर्जना भएको हो त, अब छुट्टा छुट्टै रूपमा तोकिएका महाधिवेशनहरू के हुन्छन् त, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, जेएनजी आन्दोलनपछि पानी बाराबार थियो, जलप्रलयपछि एक ठाउँमा उभ्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कंग्रेसका सभापति गगन कुमार थापा एक ठाउँमा एक मंचमा सर्वदलीय बैठकमा सँगसँगै उभिएका छन् र यी दुई नेता बीचको पछिल्लो नेपालको राजनीति, यी दुई नेता बीचको समन्वय सद्भाव र यी दुई नेताकै फेरी फेरी र काँधमा रहेको भन्ने खालका पनि राजनैतिक वृत्तमा चर्चा र परिचर्चा पनि हुने गर्दछन्। आदरणीय श्रोता, दलको जिम्मेवारी दलले र सरकारको जिम्मेवारी सरकारले गर्ने स्पष्ट खाका छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सर्वदलीय बैठक आह्वान नगर्ने र बैठकमा पनि सहभागी नहुने गरेका कारणले गर्दाखेरि संसदीय दलको नेताको भूमिका पनि पार्टी सभापति रवि लामिछानेले निर्वाह गर्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति छ र यति बेला सभापति लामिछानेले सकेसम्म सबैलाई एउटै ठाउँमा, सबै राजनीतिक दललाई एउटै ठाउँमा ल्याएर राष्ट्रिय एकता, राष्ट्रिय दल के अरे संयन्त्रको चाहिँ एउटा गठन गर्नुपर्ने, विपद संयन्त्रको गठन गर्नुपर्ने कुरा र प्रस्तावलाई पनि अगाडि सारिएको छ। आदरणीय श्रोता, राष्ट्रपति संसद दलको कार्यालय सिंह दरबारमा बुधबार बसेको बैठकले सर्वदलीय संयन्त्र बनाउने पनि निर्णय गरेको छ। अब सांसद प्रतिनिधित्व गरेका नरहेका प्रमुख राजनैतिक, संसदमा प्रतिनिधित्व नगरेका प्रमुख राजनैतिक दलकाहरूलाई समेत समेटेर उच्च स्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने पनि निर्णय भएको छ। बैठकपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पनि सर्वदलीय बैठकमा भएको छलफलले संयन्त्रको रूप दिने र प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका र नरहेका दलहरूलाई पनि समावेश गरी उच्च स्तरीय राजनीतिक संयन्त्रका रूपमा निरन्तरता दिने पनि सहमति भएको विषयलाई पनि जोड़ेका छन् र प्रतिनिधि सभाको निर्वाचनपछि राजसभाले झण्डै द्वितीय मतसहित सत्तामा पुगिसकेको थियो। वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि सत्तारूढ़ दल र विपक्षी दलहरू बीच दूरी बढ़ेको हो। प्रधानमन्त्री शाहले संसदलाई नै उपेक्षा गरेपछि विपक्षी दलहरू चिरिएका थिए तर रात र उद्धारका लागि मिलेर काम गर्न सर्वदलीय बैठक आह्वान गरेकोमा कंग्रेस सभापति थापाले राज्यसभा सभापति रवि लामिछानेलाई समेत धन्यवाद ज्ञापन गरेका छन् र दुवै नेताहरू एक ठाउँमा उभिएका छन्। आदरणीय श्रोता, देश विकासका निम्ति हरेक राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ। प्रतिपक्षीको भूमिका हो केही आलोचनात्मक टिप्पणीहरू गर्ने, प्रतिपक्षीको भूमिका हो कि सरकारले गरेका कामहरूमा चाहिँ उसले खबरदारी गर्ने, तर पनि राष्ट्र बन्दका निम्ति भने र राम्रो कामका निम्ति र मानवीयताका निम्ति सबै ठाउँमा उभिनुपर्ने स्थिति पनि रहन्छ। शेयर बजारले पत्याएको छैन अझै पनि सरकारलाई, कारोबारमा पुँजीगत लाभकर 50% अझै घटेको छ, हिजो पनि बजार घटेको छ, बजार के हुने भन्ने अन्यलता छ अझै पनि, बजार अझै पनि एकनाशले अगाडि बढ़न सकिरहेको छैन, त्यसैले गर्दाखेरि शेयर बजारमा अझै पहिलो आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। त्यसैले गर्दाखेरि अब के हुन्छ त शेयर बजार, यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्ने गर्दछौं र पछिल्लो समय सर्वोच्च अदालतबाट बारम्बार आग लागेका घटनाहरू पनि भएका छन् र यी आग लागेका घटनाका कारणले गर्दाखेरि धेरै पटक सर्वोच्च अदालतका महत्वपूर्ण मिसिलहरू, फाइलहरू जलेका छन्। त्यो कसरी आग लागे हुन्छ, सर्वोच्च अदालतको महत्वपूर्ण ठाउँमा यी निकै ठूला घटनाहरू, यी घटनाहरूका बारेमा पनि आज चर्चा परिचर्चा गर्न चाहन्छु। आदरणीय श्रोता, त्यसैले गर्दाखेरि अब देश बन्नुपर्छ, राष्ट्र बन्नुपर्छ, मुलुक बन्नुपर्छ, मुलुकमा संवृद्धि आउनुपर्छ, मुलुक यदि सुशासनयुक्त ढंगले अगाडि बढ़न सकेन भने यसले समस्या सिर्जना गर्न सक्दछ। त्यसैले गर्दाखेरि पाठ्यक्रमको प्रारूप परिवर्तनमा देशभरबाट सुझाव पनि आएका छन्। शिक्षक तयारी र मूल्यांकन प्रणालीमा पनि सुधारको माग गरिएको छ। अब पाठ्यक्रम परिवर्तन हुनुपर्दछ, पाठ्यक्रममा अब नयाँ विषयवस्तु थपिनु पर्दछ। एआईको युगमा कपुरी क खरायो ख गाईगोडे ग होइन, अब केही परिमार्जन हुनुपर्छ, हामी प्रविधिसँग पनि नजिक हुनुपर्दछ। कुकुरी का बासी भात खा भन्ने पाठ्यक्रमलाई
अब अलिकति भए पनि परिभाषण गर्नुपर्दछ भन्ने खालका बहसहरू पनि यतिखेर आएका छन्। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, पदीय जिम्मेवारीको दुरूपयोग गर्दै घुसको बार्गेनिङ गरेको विषय पनि आएको छ, यस विषयमा पनि हामी चर्चा गर्छौं। विद्यालय व्यवस्थापन समितिका सदस्यदेखि वन अधिकृत र गाउँपालिका उपाध्यक्षसम्मले आफ्नो पद तथा जिम्मेवारीको दुरूपयोग गरी रकम मागेको आरोपमा अख्तियारले पछिल्लो पटक छुट्टा छुट्टै मुद्दाहरू दायर गरेको छ। धेरै ठाउँबाट यसरी आएका छन् र स्थानीय तहका कतिपय प्रतिनिधिहरूले, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरूले पनि विभिन्न वाहनामा चाहिँ फजुल खर्च, विभिन्न वाहनामा नीतिगत भ्रष्टाचार र नीतिगत खर्च गर्ने गरेका पनि गुनासाहरू आउने गरेका छन्। यसका विषयमा पनि हामी खबरदारी गर्छौं र यसका विषयमा पनि आवाज उठाउन चाहन्छौ नेपाली बहस मार्फत। आदरणीय श्रोता, आजको बहसमा फेरि चर्चा गर्दैछौ इरान युद्धमा अमेरिकाको 38 अर्ब डलर खर्च भएको भन्ने खबर पनि आएको छ, किनभने विश्व यतिकै युद्धमा छ, पेट्रोलियम पदार्थ को अभाव सिर्जना भएको छ, ग्यासको अभाव त अझै पनि सिर्जना भएको छ। हिजो मात्र कृष्णवीरबाट केही बुलेट ग्यासहरू काठमाडौँ आएको भन्ने कुरा त आयो, तर फेरि पनि अझ बाटो अवरूद्ध भइसकेको खबर पनि हामीले प्राप्त गरेका छौं। त्यसैले गर्दाखेरि अहिले ग्यासको अभाव छ, चरम अभाव छ, विश्व इगोमा लडिरहेको छ। विश्वले चाहिँ धेरै देशहरू लडाईमा हुँदाखेरि अन्य मुलुकहरूले पनि, विकसनोन्मुख मुलुकहरू, अल्प विकसित मुलुकहरूले चाहिँ दुःख पाउनुपर्ने एउटा परिस्थितिको पनि सिर्जना भएको छ। यो साढे साम्य होस् यी विषय युद्धहरू, यसका विषयमा पनि हामी चर्चा गरौं र छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: front open, activit oni karobar, sa cilin sanga. Busy life easy, banal day hare din, global smart plus life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाह पथ काठमाडौँ
3: हर विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
1: इस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ प्रसाईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ दुर्गा प्रसाईजी नमस्कार सुन्दै हुनुहुन्छ मलाई स्वागत छ यहाँलाई नेपाली बहसमा
5: नमस्ते नमस्ते
4: अब अस्ति भर्खरै मात्र काठमाडौँ भित्रदै गर्दाखेरि एयरपोर्टमा खास भएको के थियो त्यसमा चाहिँ किन चाहिँ प्रहरीले धरपकड गर्यो तपाईँले के गर्न खोजिरहनु भएको थियो त्यहाँ
5: अस्ति काठमाडौँ फर्किँदाखेरि मलाई त यस्तो केही दिन थाहा थिएन म त अब नर्मल धेरै दिन झापा बसेर काठमाडौँ फर्केको होइन काठमाडौँ फर्किने बित्तिकै मलाई त त्यहाँ काठमाडौँ एयरपोर्टमा झरेपछि अनि गाडी लिन आयो अब बसहरू आउँथे हेनहरू आउँथे त्यो त स्वाभाविकै थियो तिनैमा आउने गरिन्थ्यो तर स्पेसल गाडी आयो बुद्ध उयोहरूको अनि बुद्ध उयोहरूको इन्चार्जै आउनु भएको छ रिसिभ गर्नु लानु तपाईँ आफै आउनुभएछ भनेको होइन मलाई त पुलिसले पठाए भनेर भन्नु प्रहरीले पठाए दुर्गाजीलाई सर सुरक्षित यहाँ ल्याइदिनु पर्यो भनेर भन्नुभयो अनि मैले त्यहाँ थाहा पाएको के अब उत्रिसकेर अनि मैले त्यतिखेर थाहा पाएँ मलाई यस्तो कुरा थाहा थिएन जब म नियमित वेट आउने जाने हो नि त है अब त्यस पछाडि त्यहाँ अघि नै पुलिस आएका रहेछन् पुलिस आइसकेपछि पत्रकारले थाहा पाएर पत्रकारहरू पनि आएका रहेछन् त्यहाँ अनि आइसकेपछि हाम्रो समर्थकहरू कोही पनि बोलाएको थिएन मैले आएका पनि थिएन त्यो 4-5 जना मेरो कति भने 15-16 जना 20 जना मेरो सेक्युरिटीको भाइहरू थिए अनि 1-2 जना मेरो घरको अरू स्वकीय सचिव अनि हाम्रो बागमती अञ्चलको प्रमुख मात्रै हुनुहुन्थ्यो उहाँलाई मात्रै भनेको थिएँ म आउँदैछु है भाइ भनेर भनेको थियो तर हल्ला नगर्नु कसैलाई पनि सुतुक्क आउने सुतुक्क जाने भनेको थियो म त्यहाँ आउँछु त एकैचोटि मेरो गाडी अब सधैँ राख्ने ठाउँमा पर थियो त्यहाँ गएर चढिन्थ्यो एकैचोटि गाडी ल्याएर त्यो गेटेमा राखेर ढोका खोलेर पुलिसले ढोका खोलाएर यहाँ बस्नु पर्यो भन्छु एकदम घेरेर राम्रै हुन्छ नि त म भिआइपी भए पनि ल तपाईँ भिआइपी हो तपाईँलाई हामी सुरक्षा दिन आएको भनेर कि भिआइपी पोर्टुगल देऊ मलाई पहिल्यैदेखि होइन भनेदेखि मसँग साथीभाइहरू आएका हुन्छन् व्यक्तिगत मेरा पनि सम्धि आएका होलान् सम्धिन आएका होलान् ज्वाइँ आएका होलान् छोरी आएका होलान् सबै अनि मलाई लगेर घर खर्ती मेरो अरू साथीहरू पनि थिए घर गर्दै गाडीमा हाल्न खोज्छ पुलिसले अनि मैले भने मेरो मेरो व्यक्तिगत अधिकार छैन मेरो स्वतन्त्रता छैन मेरो संविधानबद्ध हक छैन यो के गर्न खोजेको तपाईँहरूले एयरपोर्टमा त शुभचिन्तक विदा गर्न आउँछन् शुभचिन्तक लिन आउँछन् के गर्न खोजेको यो तपाईँले अनि मलाई टिस्यू धोए पनि खेल्छ अनि गाडीमा डाङडाङ डुङडुङ मेरो गाडीमा पनि हान्छ अनि मैले के भनेदेखि अस्ति सिंहदरबार जलाउँदा तिमीहरू कहाँ गएका थियौ है सर्वोच्च जलाउँदा कहाँ गएका थियौ अनि त्यहाँबाट यहाँ अहिले तिमीले गर्न खोजेको के हो यो के गरेको?
4: तपाईँले चाहिँ त्यहाँ कार्यक्रम गर्न खोज्नु भएको थियो एयरपोर्टमा?
5: थिएन
4: अनि त्यहाँ त्यही प्रचार गरियो नि त, उहाँले चाहिँ अब शुभेच्छुहरूलाई चाहिँ सम्बोधन गर्न खोज्नु भएको थियो, त्यसलाई चाहिँ प्रहरीले चाहिँ हस्तक्षेप
5: गर्यो। पत्रकारहरू आफै थापा आए, त्यो पुलिस जब तिन चार गाडी पुलिस आएर थाहा पाएपछि त्यहाँ कसैले कसैको त हुन्छ नि त, एउटा पत्रकारहरू आठ दसजना आएका थियो, धेरै पनि थियो पत्रकारहरू आए होइन, यहाँ यस्तो हुन्छ नि पत्रकारलाई त चाहिएको त्यही हो, उनीहरू आउने स्वाभाविक हो,
4: त्यो स्वाभाविक छ
5: स्वाभाविक हो। अब म अनि त्यस पछाडि मलाई एकदमै रिस उठेपछि मैले द ग्रेजुएटले पनि मैले पहिल्यै भनेको कुरा अहिले ग्रेजुएटले सार्वजनिक गरे होइन, अनि त्यस पछाडि मैले खप्न नसकेर यो भनेको।
4: ग्रेजुएटले त अहिलेको यो सरकार निर्माणमा चाहिँ निकै ठुलो लगानी छ भनेर केही तथ्यहरू सहित बाहिर निकाल्यो, तपाईँले पहिला पनि यही कुरा गरिरहनु भएको थियो होइन?
5: मैले त सुशीला कार्की प्रधानमन्त्री भएको चार दिन पछाडि यो सर्वोच्च अदालत सिंह दरबार संसद भवन चलाउनको लागि 2013 एनईडीले 2013 एनईडीले फन्डलेट गरेर तयारी गरेको र लिडरहरू चुनेको र 2013 चुन्दाखेरि त्यतिखेर रन्जु दर्शनालाई तपाईँको अनि उज्जवल थापालाई गोविन्द केसीलाई यहाँ सुताउने रन्जु दर्शना उज्जवल थापाहरूलाई अमेरिका लगेर त्यसले ट्रेनिङ दिएर पठाएको र गोविन्द केसीलाई टिचिङमा सुताउने अनि स्वास्थ्य र शिक्षाको नाममा चाहिँ अनसन बसाउने आन्दोलन सुरु गराएको हो नि त्यहाँनिरले। त्यस पछाडि 2019 गएर बालनलाई खडा गरेपछि खडा गरेको 2021 लगेर बालनलाई प्रधानमन्त्री बनाइयो, ए प्रधानमन्त्री अरे मेयर बनाइयो, 2026 बालनलाई चाहिँ उनीहरूको योजना अनुसार प्रधानमन्त्री बनाउनेलाई नै यो काम गरेको भनेर त मैले पहिल्यै भनेको थिएँ नि। त्यहाँ त निक्तल खरेलले सिंहदरबारमा आगो लगाएको 23 र 24 आगो लगाएको 24 बेलुकै भनेको थिएँ नि, निक्तल खरेल जो फन्डेड जसले पैसा ल्याएको छ, जसको खातामा पैसा आएको छ, जसको संस्थामा एनईडीले पैसा पठाएको छ, उसैले भनेको छ नि एनजिओ बालनभित्र बसेर सहयोग गरिदिएकोमा होइन, एनजिओ मुभमेन्ट सफल भयो होइन, अब हामी यो तरिकाले जान्छौँ, तपाईँलाई धेरै धेरै धन्यवाद छ भनेर मैले त्यतिखेर देखाएको। त्यस पछाडि दोस्रो भिडियोमा अरू देखाएँ, तेस्रो भिडियोमा अरू देखाएँ, चौथो भिडियोमा हेर्नुहोस् न, मैले त्यहाँ भनिदिएको छ त एनईडी र आइआरआई र आइडियुको चाहिँ उक्त लगानी छ र यो सत्ता फ्याँकेर उनीहरूको सत्ता ल्याएको, अहिले त अमेरिकाको सत्ता छ नि, कहाँ नेपालीहरूको सत्ता हो त यो।
4: हजुर तपाईँले त एउटा कुरा अर्को पनि के दावी गर्नुभएको छ भने गृहमन्त्री सुदन गुरुङमाथि पनि छानबिन हुनुपर्छ नागरिकताको विषयमा भनेर बोलिदिनु भएको छ होइन? फेरि
5: होइन, अब यो सबै कसले छानबिन गर्ने? शहीद परिवारको विचार हेर्नुहोस् र जेएनयू मुभमेन्टमा जसले जो बच्चाहरू प्रयोग गरे, आज ती बच्चा 4,000 भन्दा बढी जेलमा छ, तिनको हिसाब किताब के हुन्छ, तिनको बर्ब जिन्दगी के हुन्छ, ती 4,000 तिन त्यो शहीदको भर लास्टमाथि भरङ दिएको ती जेलमा भगवानको जिन्दगीमाथि भर्याङ बनाएर यिनीहरू सत्तामा पुगे, आज तिनको विषयमा बोलिदिने को छ? आज घाइतेहरू झापाको बिर्तामोडको चोकमा, झापाको बिर्तामोड चोकमा तपाईँको चाहिँ आज 25-30 घाइतेहरू चाहिँ अनसन बसिया छन्, ती घाइतेहरूलाई पनि मैले दबाई गरिदिएको फ्रीमा, त्यो सरकारले के गरे, यिनीहरूले के गरे, यिनीहरूले के गरे ल भन्नुहोस् त, झेन्जी झेन्जी मूर्ति बनाएको छ कुनै स्टोरदिङ वाकलेको अनुहार मिल्ने, कुनै बालनजीको अनुहार मिल्ने, कुनै रविजीको अनुहार मिल्ने, कुनै सुदन गुरुङको अनुहार मिल्ने, के बनाएको त्यस्तो मूर्ति? अनि शहीद परिवारलाई साँटेर सांसद भगाएहरू सदनमा गएर शहीदको कुरो के उठाउँछ? काली मूर्ति भएन, त्यो भएन, अरू नेपाली जनताको कुरो उठाए, अनि किन शहीद आफ्नो छोरो साँटेर संसदमा जानु? यस्तो पनि विचित्रको हेर्नुहोस्, त्यो एउटा छक्का पन्जा भन्ने फिल्म थियो नि, हेलो
4: हजुर हजुर सुन्दैछु सुन्दैछु सुन्दै हुनुहुन्छ,
5: छक्का पन्जाहरूले चलाएको देश हो क्या यो?
4: होइन अब जनताले मत दिए होइन, दुईटैको सरकार बन्यो, सत्तामा आए, नेपाली जनताले भोट हाले होइन, सत्तामा पुर्याए,
5: यसको सबैभन्दा ठुलो अपराध कसलाई लाग्छ भने सुशीला कार्की र ओम प्रकाश अरियाललाई लाग्छ। मैले त्यतिखेर सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई के भने, मैले उहाँ प्रधान न्यायाधीश जस्तो भएको मान्थे, उहाँले लगेर सत्ता लगेर होइन अमेरिकालाई बुझाएर उहाँ लन्डन गएर बस्नुभयो अहिले,
4: होइन त्यो ओम प्रकाश अरियालजीसँग त मेरो केही 2-3 दिन अगाडि कुरै भएको छ, उहाँ पनि यो सन्तुष्ट हुनुहुन्न अहिलेको सरकारप्रति, अहिलेको सरकारले त उहाँले भन्नुभएको छ यो त के अरे यो सरकार चाहिँ फेसबुकमा मात्र चलेको छ, यो सरकारसँग चाहिँ कुनै भिजन छैन, यो त फलोवर र अल्गोरिदममा दौडिएको छ, सिलिकन भ्यालीबाट सरकार चलाएको छ भन्नुभएको छ क्या अस्ति।
5: तपाईँलाई त्यतिखेर मैले केपी ओलीलाई पनि भनेको थिएँ चुनावमा नजानुहोस्, केपी ओली अहिले के भन्छन् लम्बाली चुनाव भयो नकली भन्नु केपी ओलीले,
4: उहाँले त भन्नुभएको छ संसद पुनर्स्थापनाका निम्ति आन्दोलन थालौँ भन्नुभएको छ फेरि अहिले।
5: अब अहिले अर्को कुरो तपाईँलाई थाहा छ, यो सुशीला कार्की र इतिहासमा सबैभन्दा सफल भए भन्छन् सुशीला कार्की के को सफल हुनु, चोरको हातबाट डाकालाई देश जिम्मा लगाएर गए
4: है, उहाँहरूलाई त निर्वाचन गर्ने जिम्मेवारी थियो नि त होइन, निर्वाचन सम्पन्न गर्नुको समयमा।
5: अब नेपाली सेनाले बुझ्नु पर्यो यो कुरा, नेपाली सेना भनेको स्थायी होइन, स्थायी सत्ता हो र स्थायी राज्य देश हो, देश भनेको नेपाली सेना र सर्वोच्च अदालत हो, अदालत हो, यसले अब सोच्ने दिन देशलाई कुन हालतमा पुर्याइयो आज, न व्यापार छ न व्यवसाय छ, को मान्छे खुसी छ आज ल भन्नुहोस् त, अनि खालि के बोरो भने एल्गोरिदम सोसियल मिडिया हजार हजार मोबाइल राखेर तिनीहरूले कोठा कोठामा एक ठाउँमा हजार हजार मोबाइल टिभी जस्तो नि, अनि त्यहाँ पाँच सौजना मान्छे राख्छन् गाली गर्ने गुवा गाली गर्ने, अनि ठाउँ ठाउँमा विदेशमा मान्छे घटाएका छन् आमा चक्कारी गाली गर्छन्, यस्तो अराजक यस्तो त यस्तो घिनलाग्दो, अनि त्यहाँबाट चाहिँ पार्टी अध्यक्ष के भन्छ त ग्रे जोन भनेको पत्रिकै होइन, पत्रिकै होइन गरेर निस्किन्छन् भट्टा मजा नि, देश कहाँ पुगेको छ, अनि खै अब यस्तोको पछाडि कुन्ने मान्छेलाई के भन्नु, अब
4: होइन एक वर्ष भयो होइन, छ महिना त्यति बेलाको सरकार सुशीला कार्की नेतृत्वको सरकार, साढे पाँच महिना छ महिना पुग्न थाल्यो अहिलेको यो बालिन नेतृत्वको सरकार, अब यो बीचको पिरियडलाई चाहिँ कसरी हेर्नु भएको छ, जेएनजी विद्रोह भएको पनि
5: सबैभन्दा पीडा कसलाई छ अहिले तपाईँलाई थाहा छ, सबैभन्दा पीडा यिनीहरूलाई त के छ, यिनीहरूको लगानी काहीँ छैन, केही पनि छैन, टपर चुनिहाल्छ, हामी लगानी भएका मान्छे छौँ नि, उद्योग गर्ने व्यापार गर्ने व्यवसाय गर्ने मान्छेहरूलाई हामीलाई चिन्ता छ, युवा सबै पलाइन्छन्, कन्ज्युमर छैन देशमा, हस्पिटलमा नर्स पाउन छोड्यो डाक्टर पाउन छोड्यो, यिनलाई मतलब छ नि, हो र आहा गरेका छन्, अनि आफ्ना अब भएर स्वास्नी बिहा गर्दै छोड्दै कहाँ कहाँ बच्चा जन्मायो त्यो मतलबै छैन यिनीहरूलाई, आफ्नो छोराछोरीको दायित्व भनेको छोराछोरी जन्माएपछि हुर्काउनुपर्छ बिहा गर्नुपर्छ भन्ने,
4: यिनीहरूलाई
5: व्यक्तिगत हेर्दै जानुहोस्, यिनीहरूले अस्ति जसरी मान्छेका घरमा आगो लगाएको छन् यिनीहरूलाई त हात बाँधेर केही घरमा हाल्छन्, त्यो त व्यक्तिगत हो यिनीहरूसँग,
4: तर मुलुक चाहिँ अब यो के हुन्छ त्यसो भयो, पोलिटिकल ल्याप्टेस्ट मात्रै भन्ने जहिले पनि मुलुक राजनीतिक यो
5: हिजो अस्ति तपाईँहरू हो त रवि बालन भनेको राम्रो मान्छे भनेर सबै ल्याउँदै इन्टरभ्यू गराउँदै,
4: अहिलेसम्म त यो बिग्रेको के बिग्रि नै हालिहाल्छ, धेरै खतमै भइसक्यो देश प्रसाईजी,
5: बिग्रिन्छ अब के उठ्दै उठ्दैन नि, सबै दुई खुट्टै भाँचेपछि घुँडा खुस्काएपछि के उठ्छ, कसले उठाइदिन्छ तपाईँले, त्यो बोलाए प्रधानमन्त्रीलाई
4: ब्रिक्स सम्मेलनमा त बोलाइएन, छिमेकीले बोलाएन,
5: अब चाइनाले पनि यिनीहरू रवि र बालनको चाइना पनि अन्तिम हो भारत पनि अन्तिम, अब भारतले दाल रोक्यो भने के गर्नुहुन्छ, तपाईँले दाल फलाउनु भएको छ
4: अमेरिका जाँदै हुनुहुन्छ नि त संयुक्त राष्ट्रको महासभामा,
5: अनि अमेरिकाबाट बोकेर ल्याउनुहुन्छ दाल तेल ग्यास,
4: जलवायु परिवर्तन भयो
5: बाटोमा, यहाँ सुन्नु न गरिबले बाटोमा पैसा नभएर बच्चा जन्मायो भनेपछि हस्पिटलले सरकारी हस्पिटल के को लागि भने, सरकारी हस्पिटलका डाक्टर सबै बाहिर काम गर्न जाने, सरकारको लगानी सरकारको इक्विपमेन्ट सरकारको जग्गा सरकारको भवन सरकारको तलब खाएको मान्छे डाक्टरहरू त्यो बिरामीले उपचार नपाएर बाटामा बच्चा जन्मिन्छ, अनि यिनीहरू के भन्छन् भने फलानु पार्टीले लगेर हामीलाई असफल बनाउन भन्छ, अनि तपाईँको ग्यास पन्ध्र दिनको आधी सिलिन्डर ग्यास दिन्छन्, अनि लाइनमा गएर लाग्यो भने ग्यास सिलिन्डर लाइनमा लाग्यो भने हामीलाई असफल बनाउन लाइनमा लाग्यो, बिरामी भएर हस्पिटलमा लाइन लागिरहेछ मान्छे के भन्छन् थाहा छ, हामीलाई असफल बनाउन अब अघि दिनमा हस्पिटलहरू बन्द हुन्छन् नर्स नपाएर, अनि हामीले असफल बनाउन भन्छ नर्स नभएपछि कहाँबाट ल्याएर उपचार गर्नु मान्छे डक्टर पाउँदैछ, अनि खालि अर्कालाई दोष लाउने हामीलाई असफल, अनि पैँतिस वर्ष यिनीहरूको मुखमा आएको जम्मा एउटा बेच्ने नि, काङ्ग्रेसले जिपी बेचे जस्तो, एमाले मन ऊ पुष्पलाल बेचे जस्तो नि, माओवादीले जनयुद्ध जनयुद्ध व्यक्ति जस्तो यिनीहरूका मुखमा आएछ 35 वर्ष
4: होइन अब हिजोको 35 वर्ष मात्र कोट्याएर हुँदैन, वर्तमानका वर्षहरू राम्रा बनाउनु पर्यो, समृद्ध बनाउनु पर्यो, सुदृढ बनाउनु पर्यो।
5: 24 घण्टामा नि चेन्जेसको आवाज भइहाल्छ नि, मान्छेले पर्खिहाल्छ नि।
4: अब कस्तो यिनीहरूको
5: पालामा तपाईँले थाहा छ, यिनीहरूको पालामा 3 महिनामा 2,75,000 मान्छेले देश छोड्दै, हरेक 3 महिनामा डेटा आउँछ, 2,75,000-2,80,000 मान्छेले देश छोड्दैछ। ती मान्छे सबै गएपछि कन्ज्युमर खोइ, अनि होटल कहाँबाट चल्छ, जुत्ता दोकान कहाँबाट चल्छ, काम गर्ने मान्छे पाउँदैन, अहिले अफिसमा पिउन पाउन छोडो,
4: समस्या छ
5: कि छैन समस्या तपाईँलाई, कि तपाईँकोमा छैन हो मान्छे?
4: होइन समस्या छ, बजारतिर हरेक क्षेत्रमा समस्या छ, रोजगारीका लागि चाहिँ मान्छे खोज्दै गर्दाखेरि पनि नपाउने स्थिति छ। पत्रकारिता
5: यही कुरा त मैले उजागर गरेको त,
4: पत्रकारितामा राम्रो लेख्ने मान्छे नै छैन अहिले, पाउँदैन खोज्दाखेरि बजारमा,
5: अनि समस्या छ। तपाईँ सबै मिलेर ल्याएको नि, बालेन बालेन बालेन बालेन भन्ने, मैले त पहिलेदेखि विरोध गरेको नि, यो चाहिँ यिनीहरूको नाइटोरी कहाँ जोडिएको छ, यिनीहरूको नाभि जोडिएको छ सिलिकन भ्यालीसँग, डिपिस्टेज
4: होइन, यो त ओम प्रकाशजीले 2-3 दिन अगाडि यही कार्यक्रममा भन्नुभएको छ, सिलिकन भ्यालीले चलाइरहेको छ यो देश भनेर, ओम प्रकाशजीले, पूर्व गृहमन्त्रीजीले
5: हो त नि, होइन सबै पहिले भनेको थियो, त्यो त उहाँले अहिले भन्नुभयो,
4: तर उहाँले पनि अहिलेको यो त्यति बेला 6 महिने कार्यकालमा उहाँ गृहमन्त्री
5: हुनुहुन्छ, यस्तो मान्छेलाई जिम्मा लगाएको थिएँ, यस्तो मैले चुनाव नगर्नु भनेको थियो, यस्तो मान्छेलाई किन जिम्मा लगाएको थिएँ, के गरेको
4: यो, अनि त जनताले लाए नि त भने, जनताले जिताए, जनताले मतदान
5: गरे, के गरेको 6 महिना चुनाव सारौं, मैले त नेपाली सेनालाई पनि भनेको, मलाई बोलाकै दिन त्यतिखेर 25 गते पोर चैत 25 गते ए फागुन 25 गते ए भदौ 25 गते जेएनजी मुभमेन्ट पछाडि तपाईँ सबको टेक ओभर गर्नुहोस् चिफ स्टाफ, र यो संविधान निलम्बन हुन्छ, थपक्क संविधान निलम्बन भएपछि संविधान राजालाई ल्याउनुहोस्, 2047 संविधान बिउचाउनुहोस्, अनि 2 वर्ष लगाएर चुनावमा जानुहोस्, म पनि चुनावमा जान्छु, अशोकराज सिग्देलजीलाई, म पनि चुनावमा जान्छु, सनातनीहरूको देश बनाऊ, राज संस्था ल्याऊ, नभए हाम्रो देश 14 अञ्चल 14 टुक्रा हुन्छ, के गर्छ नभए नेपाली सेनाले, साउदी अरब संसारले सहयोग एउटा हुतीले आएर खाइदियो, नेपाली सेनाले के गर्दैन, नेपाली सेना केमा ट्रेन छन् त,
4: तपाईँले भद्रकालीमै भन्नुभएको थियो, त्यही भेट भएको थियो होइन त्यति बेला,
5: भनेको थियो देख्नुभयो, अहिले तपाईँको नेपालको राजनीतिक मात्रै होइन, एसियाकै राजनीति हेर्नु न, एसियाको राजनीति हेर्नुहोस् त के छ हालत, साउदीको हालत हेर्नुहोस्, कतारको हालत हेर्नुहोस् हो, यिनीहरू अमेरिकाको खेलमा पर्ने देशको हालत हेर्नुहोस् के हुँदो रहेछ,
4: हामीसँगका छिमेकी 2 ठूला राष्ट्रहरू छन् नि त, यसमा त धेरै गतिविधिहरू त गाह्रो छ नि त यो नेपालमा, यो भूमिमा प्रसाईजी,
5: अरे तपाईँको हो छिमेकी किन चिड्याउनु, अब अहिले एउटा कुरो हेर्दै जान्न, दसैँमा कति आधार हुँदो रहेछ हेर्दै जान्न, तपाईँ
4: बाटोघाटोको अवस्था नाजुक छ, भोटेको सीमा त्यत्रो पिटण्ड मचियो होइन, बाढी आयो, ग्यासका बुलेटहरू काठमाडौँ आउन पाइएका छैन होइन, अझै पनि निर्माणको काम पुनर्निर्माणको काममा समस्या नै समस्या,
5: ग्यासको बुलेट भनेको अब भारतले ग्यास दिँदैन सिधा सिधै,
4: होइन ग्यासले भारतले दिइरहेछ अहिले त, अहिलेसम्म दिइरहेछ आँकडामा, आयलले पनि भनिरहेछ, ग्यास चाहिँ आयात व्यापक रूपमा भइरहेछ, काठमाडौँ ल्याउन गाह्रो छ, भरेर
5: ल्याउनु, उता साउदीमा भयो उता ग्यास आउँदैन भनेर रोकिदिन्छ, के गर्नुहुन्छ, अनि काठमाडौँको मान्छेले पक्कु केमा पकाएर खान्छ, गाउँगाल त दाउरामा पकाउला,
4: त्यस्तो स्थिति आउँछ,
5: हेर्दै जानु,
4: दसैँमा
5: चिनी पाउनु छोरो दाल पाउँदैन,
4: महँगी छ बजारमा,
5: बजारमा हिजो 1500 पर्ने चामललाई अहिले 2500 पर्छ,
4: हो 2200 किनिरहेको चामल चाहिँ 2700-2800 किनिरहेको छ नि त, अब कालो बजारी व्यापक छ होइन, एउटा ग्यास 3000
5: किन्यो, जतिखेर पनि कालो बजारी भन्दा रहेछ,
4: एउटा ग्यास 3000 किनियो भनेर चाहिँ यहाँ व्यापक गुनासो आइरहेछ होइन,
5: सिनेमालमा टिकट नभएपछि ब्ल्याक हुन्छ, त्यो स्वाभाविक हो क्या, त्यो स्वाभाविक हो, त्यो गर्छ नेपाल ह्युमन रिजर्भ हो, मान्छेले गर्छ, तर तपाईँलाई म एउटा कुरो भने उद्योगीले गर्दैन, त्यो काम उद्योगीले गर्दैन, यति कुरा बुझ्नुहोस्,
4: होइन उद्योगीले पनि त ग्यासहरू लुकाएको रहेछन् नि त होइन, छापा हाल्यो नि त,
5: होइन कस्तो खालको कुरा छ, ग्यासै यस्तो हुन्छ, मान्छेका घरमा अहिले सबैका घरमा 2-3-4 सिलिन्डर छन्, त्यो पहिल्यैदेखि कोभिडको बेलाको टिटी भएदेखि त्यो जम्मै छन्, सबैले मान्छेले ग्यास भरेर राखेका छन्, होइन तपाईँले के बुझ्नुहोस् भने त्यो नर्मल कुरा हो, एउटा घरमा 3-4 अब मेरोमा 50 छन् स्टाफहरू, मलाई चाहिँ 10 सिलिन्डर चाहिँदैन, स्टकमा राख्नु पर्दैन, मैले केटाले भोलि पाएन भने उनीहरूको जस्तो होटेलमा जानु श्रीमती लिएर, तपाईँले यति कुरा के बुझ्नुहोस् भने नि मुलुक मुलुक गयो, मैले त्यही भएर चुनाव नगरौं चुनाव नगरौं। आज तावाबाट खुसेको माछो आगोमा पर्यो, नेपाली जनता तावाबाट भुग्रामा परे, आगोमा परे। अझै नेपालीलाई पुगेको छैन, सोसियल मिडियामा मुख छाडिरहन्छ, यो दुर्गे यो पागल यसलाई दबाई खुवाउनुपर्छ भन्छन्। केही नै गर्छ नि भटुवा नि
4: होइन, सामाजिक सञ्जालमा हेरी हेरी साध्य छैन, त्यसमा त अब आफ्नो अगाडि बढ्ने हो, होइन
5: बुझ्नु सुन्नु छैन, केही छैन। म त एउटा कुरो नेपालीको छोरो भएर मलाई पागल भन्छन् तिनीहरू, 5,000 मान्छेलाई रोजगारी दिएको मान्छे हो, सालको 50 करोड ट्याक्स बुझाउने मान्छे हो, ब्याङ्कको किस्ता समयमा बुझाउने मान्छे हो, अनि ब्याङ्कको ऋण तिर्द त मैले ब्याङ्कको ऋण म जस्तै व्यापारी जम्मैले खाटखुट्टै तिर्दै भने ब्याङ्कले केमा लगानी गर्छ र ब्याङ्क चल्छ। अनि यस्ता बुद्धि भएका मैले नेपाल सरकारको पैसा लिएर जस्तो बुद्धि कुरा गर्छन्।
4: यो हामीले निराशाको कुरा गर्यौं, अब आशाकृत कुरा गरौं न दुर्गा प्रसाईजी, अब के गर्दा चाहिँ बेटर हुन्छ, अब कसरी जाने जनताले
5: योभन्दा ठूलो विद्रोह हुन्छ, योभन्दा ठूलो विद्रोह हुन्छ। मैले अघि
4: अब यो देशले विद्रोह थेक्न सक्छ भने क्या, अब यो देशले फेरि अझ त्यस्तै हत्याहिंसा थेक्न सक्छ, अब कहिलेसम्म गर्ने भने क्या, अब जनताको मन जित्र अगाडि बढ्नु पर्यो नि त प्रसाईजी।
5: कसरी मन जित्छ के छ, अब हाम्रो हातमा केही छैन, उनीहरूले मन जित्दैन, जसका हातमा छ उनीहरूले मुन जित्दैनन्, हाम्रो हातमा केही छैन, हामीले के जित्नु, हामीले के जित्नु, तपाईँ भन्नु कसरी मुन जित्नु भन्नु त,
4: फेरि विद्रोह भयो भने त देश त,
5: तपाईँलाई म एउटा कुरा भन्छु, हामीले मुन जित्ने भनेको मैले पारी गयो 5 लाख बराबरका 20 वटा घर बनाइदिन्छु भने हो, जेन्जी मुभमेन्ट भयो 4 लाख जतिको औषधि मैले फ्रीमा गर्थे, मेरामा 4 जना कि 5 जना मरे, 97 जना त एकैदिन एडमिसन भएका थिए है, तिनलाई मैले उपचार गरेँ 1 रुपियाँ पैसा लिन, यो बिएनसीमा सुनिल शर्माले गरे, अरूले गरे, कमसे कम त्यो जेएनजी मुभमेन्ट जेएनजीको वार्षिकी मनाउँदाखेरि हामी जस्ता मान्छेलाई मञ्चमा बोलाएर ल दुर्गाजी तपाईँहरूले चाहिँ सहयोग गर्नुभयो, पैसा लिनु भएन, राज्यलाई सहीद परिवारलाई यसो गर्नुभयो, घाइते परिवारलाई चाहिँ बिना पैसा उपचार गरिदिनुभयो भनेर एउटा फुलको ठुलो हातमा राखिदिनु पर्छ कि पर्दैन, हामीलाई बोलाएर
4: त्यहाँ त धर्म गुरुहरू थिए नि त पानसमा बत्ती बाल्ने,
5: त्यहाँ धर्म गुरुहरू बोलाएर ठिक छ त, ठिक छ, राम्रो गरेर त, अनि यति पनि यति यति पनि, अनि तपाईँले बुझ्नु न, हामीले त मन जितेकै छैन, हामीले उपचार गर्थ्यौँ, आज पनि पैसा नभएको मान्छेको उपचार गरिदिन्छौ, हाम्रा एरियामा बाटामा बच्चा जन्मियो भनेर सुन्नु भएको छ मेची अञ्चलमा, त्यस्ता मान्छेलाई त हामीले सहयोग गरेका छ, पैसा नहुने मान्छेलाई पछाडिको बाटोबाट भगाइदिएको छ उपचार गरेर, हामीलाई के भन्नु, हामीले सक्ने हाम्रो व्यर्गत वर्गतले भ्याएसम्म जनताको मन जित्ने काम गरेका छौँ, हामीलाई भन्ने ठाउँ छैन, तपाईँले भन्ने भनेको रविलाई हो बालनलाई हो जो सत्तामा छन्,
4: होइन अब यो फेरि विद्रोह त यो देशले थेक्न सक्दैन भन्ने कुरा हो नि त, अब हामीले चाहिँ शान्तिपूर्ण ढंगले चाहिँ राष्ट्रिय एकता कसरी चाहिँ मेलमिलाप गर्न सकिन्छ, हिजो मात्रै सर्वदलीय बैठक बसेछ, रविजीले एउटा होइन संयन्त्र बनाउने त्यहाँ चाहिँ निर्णय भएको कुरा सुनाउँदै हुनुहुन्थ्यो पत्रकारहरू, अब चाहिँ यो बाढ़ी पीड़ित राहत उद्धार राष्ट्रिय संकटमा चाहिँ एउटा सबै दलहरू मिलेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने एजेण्डा प्रस्ताव भएछ होइन, त्यहाँ चाहिँ
5: यिनीहरूले अरू दललाई दलै मान्दैनन्, रवि लामिछानेले भनेर के गर्नु, त्यो बोलाएको ठाउँमा प्रधानमन्त्री नै जाँदैन, प्रधानमन्त्रीले नै रवि लामिछानेलाई मान्दैन, त्यो रवि लामिछाने त यसरी डराएका छन् नि कतिखेर मलाई छोडिदिन्छ भनेर, त्यही भएर त तिनी विशेष सर्वोच्चमा आगो लगाउँदै उसका फाइल डढाएर डढाइछन् त, अब उसलाई एउटा कुरो चाहिँ के भनिदिनु भने नि फाइल डढाएर के गर्नु, वा त्रिपाठीहरूसँग सुरेन्द्र भण्डारीहरूसँग वकिलहरू छँदैछ नि विपक्षी वकिलसँग सबै छँदैछ,
4: होइन अब यो सर्वोच्चमा आग लाग्ने कुरा त त्यो अब जानी जानी लाग्ने कुरो भएन होइन, त्यो अकस्मात आउँछन् त्यस्तो समस्या त हुन्छ नै,
5: अस्ति पनि जानी जानी लागेन नि त सर्वोच्च र सिंहदरबारमा,
4: यो जेएनजी विद्रोह ताका चाहिँ त्यो गलतै भएको हो, आएर चाहिँ कारवाहीको दायरामा आउनु होला, अब कहिले आग लागे हुने कुरा, ग्यास लिक हुने कुरा होइन, त्यो त अपरजातमा भइपऱ्यो, हामीले दैविक प्रकोपका कुरा
5: हरेक कोठामा कहाँ ग्यास छन्
4: होइन, भूकम्प आउने कुरा बाढी पहिरो आउने कुरा भने त होइन
5: होइन एकदमै राम्रो भएको छ, नेपालीलाई अझै पुगेको छैन,
4: भोटेपछि रसुवा नुवाकोट लगायतका ठाउँहरू हेर्नुभयो, त्यहाँको दुर्दशा के छ अहिले जनताको,
5: ए म अब किन जानु, मैले अहिले भन्नु न, म अब जग्गा माग्न जान्छु अलिक दिनमा घर बनाइदिनलाई, 20 वटा घरको लागि
4: 20 वटा घर बनाइदिनु
5: भन्नु होइन, 20 वटा घर बनाउनलाई म फेरबार लिएर जान्छु र घर बनाइदिनलाई जग्गा उसको लागि जान्छु, मसँग हेर्नुहोस् म त्यो खन्ने पार्टी पनि होइन, हो मसँग केही छैन, म गएर यो गर्छु र त्यो गर्छु भनेर कोटिएर फोटो खिचेर हिँड्दिनँ हेर्नुहोस्।
4: अन्त 20 घर बनाइदिनुहुन्छ यहाँले, 20 घर बनाउने मापदण्ड, 20 कसरी सेलेक्सन हुन्छन्, कसरी आउँछन्, पीड़ा छ सबैलाई होइन, नागरिकहरूलाई निकै गाह्रो छ, यो कार्यक्रम सुनिरहनु भएको होला होइन, मेरो बो बनिदिन्छ कि भन्ने समस्या पनि होला, किनभने अब निकै समस्यामा छन् नि त त्यहाँका नागरिकहरू, त होल्डिङ सेन्टरमा बसिया छन्, समयमा झाडा पखालादेखि लिएर यो अहिले संक्रमण हुन थाल्यो भन्ने खालका पनि स्थितिहरू समाचारहरू आएका छन्। के हुन्छ मापदण्ड यो चाहिँ?
5: त्यसले गर्दा तपाईँले के बुझ्नुहोस् भनेदेखि नि, यति कुरा के बुझ्नुहोस् भने, अब यिनीहरूलाई जस्तो के कस्तो हुन्छ भने, यो मजाकमा आयो क्या, मजाकमा पाएको चिज, अब तल बेस पनि छैन माथि पनि छैन, बिचमा भएको चिजको हालत के हुन्छ, कहाँबाट झर्ने हो थाहा छैन।
4: 20 घर त बनाइदिनुहुन्छ तपाईँ, त्यसको मापदण्ड के हुन सक्छ प्रसाईजी, कसरी बन्छन्?
5: होइन मापदण्ड त दुईटा कोठा एउटा किचन होइन,
4: कसरी छानिन्छन् होइन, आशा त धेरैलाई छ नि त मेरो घर,
5: होइन आशा अब मलाई नगरपालिकाले दिन्छ होइन, ठाउँमा गएर बनाइदिन्छु, अब नगरपालिकाले बाँड्छ त्यहाँको को मेन सबैभन्दा गरिब,
4: जमिन उपलब्ध भयो भने तपाईँ नगरपालिकालाई हस्तान्तरण गर्नुहुन्छ निर्माण गरेर होइन,
5: जमिन उपलब्ध हुने बित्तिकै म बनाएर भटाभट बनाएर उपलब्ध गराइदिन्छु, 6 महिनाभित्र म कम्प्लिट गरिदिन्छु र म गएर जिम्मा लगाइदिन्छु, त्यस पछाडि नगरपालिकाले त्यहाँको गाविसले गर्छ, त्यहाँको वडाले गर्छ होइन, स्थानीय सरकारले गर्छ नि
4: होइन। यो अहिले प्रत्यक्ष रूपमा चाहिँ धेरै नेपालीहरूले वा श्रोताहरूले हामीलाई हेरिरहनु भएको छ देश विदेशबाट, नेपाली नेटवर्कको पेजबाट, फेसबुक पेजबाट होइन, तर हिजो प्रसाईजीलाई निकै ठूलो प्रशंसा गर्ने एउटा समूह, एउटा टिम, एउटा जत्था, आज चाहिँ तपाईँको विरोधमा, तपाईँ प्रति चाहिँ आक्रामक चाहिँ होइन, हिजै औषधि खान बिर्सनु भएछ भन्ने सम्मका मेसेजहरू किन आउँछन्, किन लेख्छन्, कमेन्ट किन गर्छन्, यो कहाँनिर के बिग्रे जस्तो लाग्छ?
5: होइन मलाई यस्तो छ, यस्तो तपाईँले के बुझ्नुहोस् भने,
4: कुनै बेला त प्रशंसा हुन्थ्यो नि त तपाईँको पनि
5: होइन, म त्यस्तो हुन्छ, यस्तो हुन्छ, मैले एल्गोरिदम चलाएको छैन, मैले भाडामा मान्छे राखेको छुइनँ, सुन्नुहोस् म राख्दिनँ, म प्राकृतिक मान्छे, म सोसियल मिडियामा भर पर्दिन, एक दिन सत्यको जित हुन्छ, जो यहाँ कि राष्ट्रवादी मान्छे मारिन्छ कि पागल बनाइन्छ यहाँ, यति बुझ्नुहोस्, जसले राष्ट्र र जनताको हितको कुरा गर्छ, राजा महेन्द्रको हालत त्यस्तै हो, मदन भण्डारीको हालत त्यस्तै हो, राजा वीरेन्द्रको हालत त्यस्तै हो, राजा ज्ञानेन्द्रलाई दरबारबाट लखेटियो, जसले राष्ट्रको हितको कुरा गर्छ, जो नेपाली माटोको कुरा गर्छ, जो नेपालको कुरा गर्छ, नेपालीको कुरा गर्छ, त्यसलाई यिनीहरूले पागलै भन्छ, सिंहदरबार आगो लगाउने मान्छेलाई वाओ भन्ने मान्छेको के कुरा गर्नु तपाईँको, त्यही सबैको हालत के छ, फर्केर आउँदा कहाँ आउँदो रहेछ हेरौँ न त्यो म्यासेज गर्नेहरू, सबै लोभी पापीहरूको देश हो यो, देश भयो, अब गर्नुहुन्छ के, ब्याङ्कै कुरामा, लघु वित्तको कुरामा, सहकारीको कुरामा 20 लाखभन्दा मुनिको ऋण मेरो होइन, म ब्ल्याक लिस्टमा परेको होइन, म कालो सूचीमा कहीँ परेको छुइनँ, तर मैले अरूको लागि लड्थेँ, 18% ब्याज थियो हिजो, आज 6%मा आएको छ, त्यही मैले लडेको कारणले आएको हो, अनि के कुरा गर्नु यिनीहरूको, मैले त मेरो काम गरेको छु, मेरो जन्मेको त म त सफल भएको छु, मेरो जीवनमा गर्ने गरेको छु, ती लेख्नेलाई लेख्न दिनुहोस् न, ती के फरक पर्दैन लेख्ने, बोल्ने, भन्ने, यहाँ विज्ञ कस्तो छन् हेर्नुभएको छैन, विज्ञ काठमाडौँमा बस्छ, यहाँ विज्ञ विज्ञले बोलेको सुन्नुहुन्न तपाईँ,
4: प्रसाईजी यहाँको महत्वपूर्ण समय, संवाद सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
5: नमस्ते,
4: बाहुन्टी मेडिकल व्यवसाय हो, सामाजिक अभियन्ता दुर्गा प्रसाई, आधुनिक श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
6: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो, जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी,
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर इगो,
4: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अब्रोड इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: खालस, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।

0: विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: यतिखेर हाम्रो बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ। आवाज अलि सानो आयो, मैले सुने होइन।
1: अहिले ठिक छ, यहाँ बढाउन भनिसके मैले प्राविधिक मित्रलाई। अहिले सुन्दै हुनुहुन्छ, राम्रो छ अहिले आवाज?
2: अलिक बढाउनु पर्यो, सुन्निएन।
1: अब केसीजी के छ अहिलेको अवस्था, कहाँ हुनुहुन्छ? मेडमलाई चाहिँ कतिको छ अहिले साह्रो गाह्रो, के छ समस्या, सुधार भयो अलिकति?
2: के भन्नु हो, मैले सुनिन।
1: सुन्दै हुनुहुन्छ अहिले आवाज? सुनिएन अझै?
2: आवाजै सुन्ने बुझिएन।
1: मोबाइलको स्पिकर अन गर्नु पर्यो चितवार केसीजी, स्पिकर अन गराउनु पर्यो। मोबाइलको स्पिकर अन गराउनु पर्यो। सुनिएन अझै मेरो अडियो? सुन्दै हुनुहुन्छ अहिले? ठिक छ, एकचोटि त्यसलाई अडियो अन गराउनु पर्यो, स्पिकर, त्यसपछि सुनिन्छ। केसीजी, आदरणीय श्रोता, हामी नेपाली बहसमा चर्चा गर्दैछौँ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग, र यो पछिल्लो देशको समसामयिक अवस्थाको विषयमा, घटनाक्रमको विषयमा, अब मुलुकमा झेन्जी विद्रोह भएको एक वर्ष भयो, एक वर्ष भइसके पछाडि चाहिँ आज हामी कुन तरातलमा बाटो अगाडि बढ़िरहेका छौं, जनताका इच्छा आकांक्षाहरू के हुन्, सरकारका गतिहरू कसरी अगाडि बढ़िरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जसरी राष्ट्रिय एकताको आवश्यकता ठानेर विभिन्न संयन्त्रहरू गठन गर्ने, भूकम्प, दैविक प्रकोप, बाढ़ी, समस्याग्रस्त, संकटग्रस्त स्थितिमा चाहिँ सबै दलहरू एकजुट भएर अगाडि बढ़ने तरिकाले चाहिँ अगाडि जानुपर्छ भन्ने खालका एजेण्डाहरू प्रस्तावित गरेर सर्वदलीय बैठकहरू आह्वान गर्नुभएको छ। अब यसले मुलुकलाई एउटा सकारात्मक वयमा, सकारात्मक दिशामा लैजान सक्छ कि सक्दैन, यस विषयमा कुराकानी गर्दैछौ। केसीजी हामीसँग हुनुहुन्छ। नमस्कार, यहाँलाई नेपाली बहसमा स्वागत छ। अहिले सुनिनुभयो? सुन्नुभयो?
2: नमस्कार, बढाउनु पर्यो आवाज, बुझिएन।
1: अहिले ठिक छ होइन? अलिअलि सुन्नुभयो अघिको भन्दा केसीजी?
2: अझै बुझिए होइन
1: कि कस्तो छ अवस्था? तपाईँ अहिले सन्चै हुनुहुन्छ? घरमा के छ स्थिति म्याडमको?
2: म त सन्चै छु, गरी अब म्याडम बिरामी छ,
1: सुधार हुन सकेन होइन उहाँको स्वास्थ्य अवस्था?
2: नाइ, पहिला भन्दा त केही सुधार छ, अब त्यो तल्लो हर चल्दैन अलिकति चाहिँ।
1: अनि अब के छ यो राष्ट्रिय राजनीति, कसरी हेर्नु भएको छ? एक वर्ष भयो जेएनजी विद्रोह भएको, देशमा कसरी अगाडि बढ़िरहेको छ देश?
2: राजनीति त पहिला हामीलाई प्रजातन्त्र जान्छ कि संविधान जान्छ कि भन्ने चाहिँ चरास हुन्थ्यो, त्यसैया बसिया तपाईँ हामी लड्थ्यौँ, अहिले त देशै जान्छ कि भन्ने जलतरास भयो त।
1: देश त कहाँ जान्छ, देश त यतै छ नि होइन?
2: नै, देशको सार्वभौमता, अखण्डता जान्छ नि, यहाँ माटो त कल लान्छ र भूगोल कल लान्छ र
1: त्यस्तो किन किन लाग्यो तपाईँलाई?
2: होइन, त्यो त तपाईँहरू सबैले देखिरहनु भएको छ नि, अब नेपालको गतिविधि अमेरिकनहरू कसरी चाहिँ योजनाबद्ध तरिकाले कसरी आइरहेका छन्, कसरी खेलिरहेका छन् भन्ने कुरा त सबै संसारलाई थाहा भइसक्यो।
1: होइन, अहिले चाहिँ सरकार बनेको एक वर्ष पुग्दै गर्दाखेरि चाहिँ के सुशासनका विषय, के सुशासनका पाटाहरू, त्यसका संकेतहरू देख्नु भएको छैन?
2: छैन,
1: जनताले समयमा डेलिभरी पाउने कुराहरू होइन,
2: समयमा सम्भवै भएन नि,
1: प्रशासनमा गएर चाहिँ छिटो छिटो काम हुने कुराहरू,
2: आउँदा मोहीको पानी पाएन, कमरा आज दही भने जो अब लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि, राष्ट्रियताको लागि लडेका पार्टीहरूको त यो अभिगत भयो, त्यसैबाट तिनका चाहिँ गलत क्रियाकलापबाट फाइदा उठाएर तपाईँको चाहिँ अब अरबौं रुपियाँ खर्च गरेर यहाँ चाहिँ नेपाललाई ध्वस्त पारेर कब्जा गर्ने जुन योजना थियो, त्यतातिर चाहिँ अब विदेशीहरू चाहिँ, विदेशी खास गरेर अमेरिका सफलै भएको छ आफ्नो योजनामा, गिरे जोनमा पनि स्पष्ट आइहाल्यो, त्यस कारणले राष्ट्र चाहिँ अत्यन्त चाहिँ संकटमा गएको देखिरहेको छ।
1: होइन, गिरे जोनमा आएको कुरा त्यो वास्तविक होइन भन्नुभएको थियो क्या रविजीले?
2: होइन, अब दुधको साथी बिराज हो, रविजीले त के भन्नु भएन र होइन, रविले चाहिँ त्यो गिरे जोनको कुरा सत्य हो, हामी उधार सञ्चालित हौं भनेर भन्ने त प्रश्नै आएन नि, त्यो त लाटाले बुझ्ने कुरा हो नि।
1: तर चाहिँ अब जे अहिले देशमा भइरहेको छ, सरकार जसरी अगाडि बढ़िरहेको छ, लगानी भित्र्याउने होइन, अब मुलुकलाई चाहिँ एउटा गरिबीबाट चाहिँ अल्प विकसित देशतर्फ अगाडि बढ़ाउने भन्ने डाक्टर सोलिमु

0: गरेको निकै ठुलो चाहना छ नि त यतिखेर केसीजी.
1: होइन होइन, उहाँले त आफ्नो सक्कल देखाइहाल्नुभयो नि.
0: कहाँ देखाउनुभयो?
1: देखाइहाल्नुभयो नि उहाँले सक्कल चाहिँ बजेट कस्तो ल्याउनु भयो. अनि तपाईँ चाहिँ प्रधानमन्त्री भएको मान्छेले चाहिँ के देखाए नाटक त्यसो भएको हुनाले मुलुक अत्यन्त चाहिँ एउटा संकटतिर गइरहेको छ.
0: प्रधानमन्त्री जी अब अमेरिका जाँदै हुनुहुन्छ, न्यूयोर्क जाँदै हुनुहुन्छ होइन, जलवायु सम्मेलनमा सहभागी हुन. प्रधानमन्त्री अमेरिका जाँदै हुनुहुन्छ क्या, न्यूयोर्क जाँदै हुनुहुन्छ नि त.
1: तिमुरको पक्ष मैले यो यो काम गरेको छु, मेरो धेरै विरोध भएको छ मेरै पार्टीबाट नि भन्ने उहाँहरू उसले रिपोर्ट गर्ने.
0: होइन, संयुक्त राष्ट्रसङ्घको महासभामा जाने
1: के सुन्छ भन्नु त.
0: जलवायु सम्मेलनको कुराहरू उठाउने होइन, जलवायु परिवर्तनका विषयहरू उठाउने, भोटे कोसी बाढीको चाहिँ ताण्डवलाई चाहिँ त्यहाँ प्रस्तुत गर्ने राम्रो पक्ष हो नि त यो.
1: त्यो त हो के अरे, अब कसैले लेखिदिएर त्यहाँ गएर चाहिँ बोल्ने हो. अब साइड लाइनमा कुरा गर्ने उनको क्षमता छैन. आफ्नो संसदभित्र त कुरा नगर्ने, आफ्नो पार्टीभित्र त कुरा नगर्ने मान्छेले संयुक्त राष्ट्रसम्म गएर बालिनले चाहिँ देशको प्रतिनिधित्व गर्छन्, अनि चाहिँ यो जलवायुलाई चाहिँ दूषित पार्ने शक्तिहरू छ, उनले साइड लाइनमा कुरा गरेर कन्भिन्स गर्छन्, नेपाली राष्ट्र र नेपाली जनताको प्रतिनिधित्व गर्छन् भन्ने कुरा के तपाईँलाई विचार छ?
0: साइड लाइन वार्ता गर्न सक्नुहुन्न?
1: उनको सकल त देखिहाल्यो.
0: होइन, साइड लाइन वार्ता गर्न सक्नुहुन्न प्रधानमन्त्रीले अमेरिकामा?
1: खै मैले पत्याउन्न.
0: छ गते जाने
1: सुन्नु, जुन संसदबाट आफू चाहिँ प्रधानमन्त्री भइयो त्यो संसदमा गएर संसदलाई डिल नगर्ने नीति कार्यक्रम आफूले बनाएको चाहिँ नीति कार्यक्रम राष्ट्रपतिलाई पढ्न लगाएर हिँड्ने मान्छेले, अब यस्तो मान्छेले नेपाल राष्ट्र र नेपाली जनताको प्रतिनिधित्व गर्छन्, राष्ट्रियताको प्रतिनिधित्व गर्छन् भनेर कसले पत्याउ नि? थाहा भइसक्यो यो छ महिनामा उनको हैसियत, उनको स्तर.
0: अब के हुन्छ त्यसो भए भन्ने क्या, अब देशमा जनताले चाहिँ मतदान गरे, राष्ट्रपा पहिलो पार्टी बन्यो होइन, उसले चाहिँ अहिले सत्ता सञ्चालन गर्दैछ, यहाँले पटक पटक भन्ने कुरा चाहिँ देशका स्रोत साधनहरू चाहिँ खण्डित खण्डहरू भएर जान्छन् भोलि भन्ने खालको पनि यहाँले पटक पटक दावी पनि गर्नुहुन्छ होइन.
1: होइन, अमेरिकनहरूको आवश्यकताले देशको सबै हिती छोडेर चाहिँ मुस्ताङ पुनी प्रधानमन्त्री त्यो सबैले खुलेआम देखेको छ नि. अहिले कसको प्रतिनिधित्व गरिरहेका छन् राष्ट्रपाले, कसको प्रतिनिधित्व गरेका छन् नेपाली जनताको, नेपाल राष्ट्रको?
0: मुस्ताङमा दर्शन गर्न जान पाइयो, मुस्ताङमा बस्न पाइयो, घुम्न जान पाइयो, मुस्ताङ किन गएको प्रधानमन्त्री त्यसो भए?
1: पाइन्छ, त्यो मुस्ताङ गएको त तपाईँ चाहिँ त्यहाँ अब अमेरिकनहरूले तपाईँ चाहिँ युरोनियममा आँखा लागेका छन् अस्ट्रेलियनहरूले, युरोपियनहरूले, अब त्यो कसरी चाहिँ त्यसलाई व्यवस्था गर्ने, त्यसको खातिर गाउनु हुने चाहिँ जलवायु परिवर्तन स्वयं शक्ति राष्ट्रहरूले जलवायु परिवर्तनमा बदमासी गरे हुनाले नेपालले यो भोग्यो, यो कष्ट भोग्यो भन्ने कुरा उनको लागि प्रधान होइन. प्रधान कुरा तपाईँ चाहिँ अमेरिकी साम्राज्यवादले चाहिँ हाम्रो जस्ता देशका प्राकृतिक साधन स्रोत कसरी कब्जा गर्ने भन्ने जो अभियानमा छ त्यसलाई मदत पुर्याउने हो अहिले यो राष्ट्रवाद पार्टीको मुख्य काम.
0: अनि हिजोका राजनीतिक दलहरूले पनि के गर्यो देशमा 35 वर्षसम्म भन्नुहुन्छ नि त उहाँहरूले चाहिँ, अब ठड्याइरहनु भएको छ नि त.
1: 35 वर्षभित्र त चाहिँ राष्ट्रवादको अहिलेको सभापति पनि त थिए त, उप प्रधानमन्त्री, गृहमन्त्री, अनि उनले जीवी राईलाई चाहिँ नारायण काजी चाहिँ गृहमन्त्री हुँदाखेरि फलान ठाउँ छ, मलेसियाको फलान घर छ, त्यसलाई ल्याउन खै सोधेको भनेर भनेको तपाईँ सुन्नु भएन राज्य व्यवस्था सुशासन समितिमा. अनि पुराना पार्टीका कतिपय मान्छेहरूले तपाईँ चाहिँ चोखाउन खोजेको त्यो पनि सबै थाहा छ. संसदीय समिति किन बने त्यो सहकारीको संसदीय समिति, अनि गएर तपाईँ चाहिँ अनि स्वयं सरकारको चाहिँ प्रतिनिधित्व गर्ने मान्छेले रोकटमैबाट चोखो बनाएको यी सबै घटना त तपाईँ चाहिँ नि परिचालितै हो जान अनजानमा. त्यसो भएर अहिले जस्तो नेपालको राष्ट्रियता, सार्वभौमता र अखण्डता माथिको संकट मैले राजनीतिमा लागेको लामै समय चाहिँ जानी नजानी हिँडेको भयो, अहिले जस्तो संकट मैले अनुभव गरेको थिइनँ र मलाई महसुस भएको छैन.
0: बर्बाद भइसक्यो त्यसो भए,
1: देश गम्भीर संकटमा छ. तपाईँ चाहिँ जसरी अरू अरू देशका प्राकृतिक साधन स्रोतमाथि कब्जा गर्नलाई चाहिँ अमेरिकाले सेना नै प्रयोग गर्थ्यो, ड्रोनै प्रयोग गर्थ्यो, नेपालमा त्यो परेन, सजिलै उसले सङ्घर्ष कब्जा गर्यो, सजिलै तपाईँ चाहिँ नि अब ऊ चाहिँ न्यायपालिका कब्जा गर्यो, सजिलै निर्वाचन आयोग कब्जा गर्यो र चाहिँ राज्य सरकार कब्जा गर्यो, चाहिँ न्यायपालिका सरले कब्जा गर्यो। यो त तपाईँ चाहिँ नि नेपालमा चाहिँ आश्चर्यजनक किसिमले उसले चाहिँ कब्जा गर्यो र दलाई लामालाई चाहिँ तिब्बतमा पुनर्स्थापन गर्ने अभियानमा दलाई लामाका चाहिँ तपाईँ पछि लगाएर आएका चाहिँ पीओबीले गत साल भदौको तपाईँ चाहिँ 24 दिन घटना घटायो त्यहाँ 24, यो त सबैलाई जल जाहेर छ।
0: होइन अब घटना घट्यो, घटनाको कतिपय घाउहरू अझै पनि आलैछन् होइन, एक वर्षको उपलक्ष्यमा अस्ति भर्खरै एउटा कार्यक्रम पनि भएको थियो, अब यसबाट पाठ सिकेर त्यसलाई सम्बन्धित उन्नतितर्फ लैजानु पर्यो नि त होइन, अल्प विकसिततर्फ जानु पर्यो नि त मुलुक।
1: अहिले सबै नेपालीको चिन्ताको विषय देश रन्छै रन हो, अब विकास निर्माण यी सारा कुरा भन्दा पनि अमेरिकनहरूले जसरी सुनियोजित तरिकाले तिब्बतमा चाहिँ दलाई लामालाई पुनर्थापना गर्नको लागि दलाई लामाकै तपाईँ चाहिँ पैसाबाट चाहिँ सञ्चालित दलाई लामाकै पक्षमा काम गरेको मान्छेलाई गृह मन्त्रालय सुम्पिराखेका छन्। अब अमेरिकनहरूकै पक्षमा काम गर्नको लागि तपाईँ चाहिँ अब आएका मान्छेहरू चाहिँ चुनिएका मान्छेहरू आएका छन्। त्यसो भए उनीहरूले यति सङ्कट छ, त्यसो उनीहरूले देशका राजनीतिक पार्टीहरूले विगतमा आफ्ना कमी कमजोरी र तपाईँको चाहिँ नि अमेरिकनहरूको एजेन्डा बोकेर जुन खालले चाहिँ अमेरिकालाई सजिलो पारिदिए र चीनको उपस्थितिलाई नामेट पार्नको लागि चाहिँ अमेरिकाले जो योजना बनाएको छ, जान अन्जानमा नेपालका यी पुराना पार्टीहरू पनि हतियार भए, अहिले यिनीहरूले चाहिँ अब मरेपछि स्वर्ग देखिरहेका छन्, नर्क देखिरहेका छन्।
0: भनेपछि यो अवस्था आउनका पछाडि चाहिँ राजनीतिक दलको पनि हात रह्यो होइन तपाईँहरूको पनि
1: एकदमै रह्यो। तपाईँ चाहिँ राष्ट्रिय जनमोर्चाले त संसदमा सदनमा सड़कमा लगातार चाहिँ वार्निङ गरिरहेको थियो, यही चाल हो भने चाहिँ देशको अस्तित्व समाप्त पार्छौ तिमीहरूले। त्यस कारणले अमेरिकी साम्राज्यवादले तपाईँ यहाँको चाहिँ यो चीनसितको सङ्घर्षको लागि यो नेपाललाई प्रयोग गर्ने उसले चाहिँ देखिरहेको छ। त्यस कारणले दलाई लामाले बधाई दिने, सुशील कार्कीले तपाईँ चाहिँ नि रवि लामिछानेका मुद्दा फिर्ता गराउन हिँड्ने, अब उनलाई कसरी चाहिँ त्यो जेएनजी आन्दोलनको बहानामा चाहिँ कति चाहिँ निर्दोष चाहिँ केटाकेटी मान्छेहरू मराए, त्यस हुनाले अब झन् अब के चाहिँ षड्यन्त्र छ नेपालमाथि, नेपाल राष्ट्रमाथि, अब नेपालीहरूले चाहिँ अब एक गर्दै चाहिँ त्यो कष्ट चाहिँ भोग्दै जानुपर्छ। सबभन्दा ठूलो कुरा त तपाईँ चाहिँ दलाई लामालाई पुनर्स्थापना तिब्बतमा गराउनको लागि अमेरिकनहरूले तपाईँ चाहिँ ठूलो योजना बनाएका छन् र चाहिँ काठमाडौँमा खुलेआम दलाई लामाको चाहिँ 91 चाहिँ स्मृति के चाहिँ जन्मदिवस मनाउने र काठमाडौँको तपाईँ युनिभर्सिटीले तपाईँ चाहिँ तिब्बत सम्बन्धी अब अन्तर्क्रिया गराउनलाई त्यत्रो चाहिँ खेल खेलेको थियो त्यो त रोकियो। त्यस कारणले अब नेपालको चाहिँ अवस्था चाहिँ गम्भीर छ, अब यसलाई चाहिँ अब अरू सबै राजनीतिक पार्टीहरू नेपाली जनताले तपाईँ चाहिँ अब राम्रो किसिमले चाहिँ विचार गरेनन् भने नेपालको स्थिति प्यालेस्टाइनको हुन्छ र इरानकै हुन्छ, देख्नु होला ढिलो चाँडो।
0: होइन अब यो ब्रिक्सले पनि एउटा सन्देश प्रवाह गरिसकेका छ, दक्षिण एसियामा दुई शक्तिशाली मुलुकहरू छन्, यति चिन्ता नगरौ न केसीजी, समस्या
1: शक्तिशाली मुलुकले पनि तपाईँ चाहिँ नेपालको चाहिँ प्राकृतिक साधन स्रोतमाथि जाइहाल्ने हो, त्यस कारणले अब उनीहरू अब अमेरिका र यहाँका शक्तिशाली मुलुक चाहिँ सङ्घर्ष हुन त प्लेग्राउन्ड हुन त नेपालै हो नि।
0: त्यही पनि अब आफू छिमेकीहरूले चाहिँ आफ्नो विरुद्धका गतिविधिहरू नेपालमा स्वीकार्य हुँदैन उसका लागि, उसले पनि सुरक्षित ठाउँ खोज्छ नि त नेपालमा पनि होइन,
1: हजुर
0: नेपाल उनीहरूका लागि चाहिँ असुरक्षित नहोस् भन्ने चाहन्छन् नि त छिमेकी राष्ट्रहरूले पनि, उनीहरूले पनि सुरक्षा चासोका विषयमा
1: उनीहरूले हेरिरहेका छन् स्वार्थ। त्यस कारणले हामीले चाहिँ बुझ्नुपर्छ र तपाईँ चाहिँ नेपालको सन्दर्भमा सबभन्दा खतरा चाहिँ अमेरिकी साम्राज्यवाद नै हो र तपाईँ चाहिँ अमेरिकी साम्राज्यवादले तपाईँ चाहिँ चीनसँगको सङ्घर्षको लागि नेपाल भूमिलाई प्रयोग गर्नको लागि अब लामो समयदेखि चाहिँ तयारी गरिरहेको थियो र त्यो तयारीको सिलसिलामा तयार भएका हुन् बालेन, तयार भएको तपाईँ चाहिँ नि यो राष्ट्रपा पार्टी र अघि लामी छानेको इतिहास त सबैलाई सब थाहा छ। 35-35 वर्ष कुरा गर्ने आफू चाहिँ त्यही 35 वर्षभित्र गृहमन्त्री उपप्रधानमन्त्री भएर अर्बौं रुपियाँ चाहिँ ठगी गरेको होइन, जीबी राईले लुगाएको कसले हो? जीबी राईले लुगाएको तपाईँ चाहिँ ती पुरानो पार्टीले हो, 35 वर्ष शासन गर्ने पुरानो पार्टीले हो कि जीले चाहिँ रवि लामी छानेले हो लुगाएको जीबी
0: राईलाई? रमेश लेखक पनि गृहमन्त्री बन्नु भएको थियो, पक्रेर ल्याए भइहाल्थ्यो नि होइन, त्यो बिचमा कंग्रेसका लेखक पनि गृहमन्त्री हुनुहुन्थ्यो नि त,
1: उनीहरूले ल्याए नि एकछिन त तपाईँ चाहिँ आफू गृहमन्त्री हुँदाखेरि सिधै दलाई लामालाई चाहिँ पुनर्थापना तिब्बतमा गराउने घोषित रूपमा दलाई लामाबाट पैसा लिएर खाएर तपाईँ चाहिँ नेपाललाई तिब्बत चाहिँमा चाहिँ दलाई लामालाई पुनर्थापना गराउने काममा खुलेआम सबैलाई थाहा भएको मान्छे चाहिँ गृहमन्त्री हुँदाखेरि अनि चाहिँ काठमाडौँका तपाईँ चाहिँ मान्छेहरू रमिती भएर हेर्ने अनि त्यही पुराना पार्टीहरूले गर्दाखेरि यस्तो भएको भनेर मात्र बसेर हुन्छ? पुराना पार्टीहरू पनि जिम्मेवार छन्, उनीहरूका पनि गल्ती कमजोरी छन्, उनीहरूका गल्ती कमजोरीबाटै यिनीहरूले फाइदा उठाएको अमेरिकाले योजनाबद्ध तरिकाले लामो समयदेखि चाहिँ युथ काउन्सिलको चाहिँ व्यवस्था गरेर र तपाईँ चाहिँ नि नेपालमा तपाईँ चाहिँ अब आफ्नो पकड जमाएर चीनको उपस्थितिलाई समाप्त पार्दी र यहाँ तपाईँ चाहिँ नि दलाई लामालाई तिब्बतमा पुनर्स्थापन गर्ने हिसाबका साथ अमेरिकाले योजना अगाडि बढाइरहेको छ। त्यस कारणले मैले फेरि पनि दोहोऱ्याएर भन्छु, अहिलेको मानव जातिको एक नम्बर दुश्मन अमेरिकी साम्राज्यवाद नै हो। त्यसका विरुद्धमा नेपाली जनताले इरानका जनताबाट सिक्नुपर्छ, प्यालेस्टाइनी जनताबाट सिक्नुपर्छ र देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको पक्षमा अमेरिकी साम्राज्यवादका विरुद्धमा देशका राजनीतिक पार्टीहरू राष्ट्र र जनताप्रति केही छ अहिले पनि विश्वास भने सबै एक ढिक्क भएर अमेरिकी साम्राज्यवादका विरुद्धमा एक ढिक्क भएर उभिनुपर्छ, होइन भने नेपाल राष्ट्र भन्ने त्यो अस्तित्व यिनीहरूले समाप्त पार्छ।
0: हस् चित्रबहादुर केसीजी, यहाँलाई समय दिनुभयो, यहाँलाई महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: धन्यवाद, मलाई पनि चाहिँ आफ्नो विचार पार्टीको विचार राख्ने अवसर दिनुभयो, मलाई दिइ पनि रहनुहुन्छ, धेरै धेरै धन्यवाद।
0: धन्यवाद चित्रबहादुर केसी, उहाँहरू राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, केही बम बिदा चाहन्छु, नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो NRM 99.1।

0: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेको छु रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

Radio NRN 99.1 समयको ख्याल राखौं। 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको 3 दिने भारत भ्रमणको हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ। उहाँ आज 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुनेछ। विपदपछिको पुननिर्माण लगायत दुई देशबीचको आर्थिक राजनीतिक कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। आज साँझ 5 बजे उहाँले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यतालिका छ। त्यस्तै शुक्रबार अर्थमन्त्री डाक्टर वाग्लेले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्दै उच्च स्तरीय कूटनैतिक संवाद कार्यक्रममा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका छ। शुक्रबारै अर्थमन्त्री डाक्टर वाग्ले भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशराफले आयोजना गर्ने वृहत भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यस्तै शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरू सङ्घको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनुहुनेछ भने शनिबार दिउँसो नै अर्थमन्त्री डाक्टर वाग्लेले दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति बारे प्राविधिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुहुनेछ। उहाँ शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ। काठमाडौँ उपत्यकाका 1000 भन्दा बढ़ी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको जनाइएको छ। चाडपर्व नजिकै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढ़ाइएको भन्ने गुनासो सार्वजनिक भएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल ट्रेडिङ कोअपरेशनसँग लिएर उपत्यकाका खुद्रा तथा थोक व्यापारीलाई प्रति केजी 110 रूपियाँमा चिनी बिक्रीको व्यवस्था मिलाएको हो। मन्त्रालयका अनुसार उपत्यकाका नेपाल खुद्रा व्यापार संघ, नेपाल खाद्य किराना तथा थोक संघ, भाटबटिनी सुपर मार्केट, बिग मार्ट, सेल्सफेरी लगायतबाट चिनी प्रति केजी 110 रूपियाँमा पाउने व्यवस्था गरिएको छ। मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख जितेन्द्र बस्नेतले उपत्यकामा भोलिदेखि नै चिनी सहज हुने र प्रति केजी 110 रूपियाँमा पाइने जानकारी दिएका छन्। मन्त्रालयका अनुसार साल र ट्रेडिङ कर्पोरेशन मार्फत प्रति केजी 105 रूपियाँमा लिएर खुद्रा पसल र थोक व्यापारीले प्रति केजी 110 रूपियाँमा उपलब्ध गराउनुपर्नेछ। दुई हजार 62 असोज 1 गते दूरसंचार सेवा शुरू गरेको हालको एनसेलले नेपालमा आफ्नो सेवाको 21 वर्ष पूरा गरेको छ। निजी क्षेत्रबाट संचालित एकमात्र दूरसंचार सेवा प्रदायकका रूपमा नेपालमा एनसेलको यात्रा भने निकै आरोह अवरोहपूर्ण रह्यो। स्वामित्वमा बारम्बार भइरहने परिवर्तन, कर भुक्तानी र विदेशी लगानीका विषयले एनसेल चर्चा र विवादमा रहिरह्यो। दूरसंचार ऐन 2053 अनुसार दूरसंचार सेवा प्रदायकले बढ़ी र 25 वर्षका लागि सेवा सञ्चालनको अनुमति पत्र प्राप्त गर्ने व्यवस्था छ। सेवा प्रभावको 21 वर्ष पूरा गरेको एनसेलको कानून अनुसार अब 4 वर्ष मात्र अनुमति पत्रको अवधि बाँकी छ। अर्कोतिर पछिल्लो पटक कम्पनीको स्वामित्वमा भएको परिवर्तन सरकारले स्वीकार गरेको छैन। कम्पनीसँग सम्बन्धित कतिपय विवाद र मुद्दा अदालतमा विचाराधीन छन्। यस्तो अवस्थामा एनसेलले सरकारले नीतिगत सहजीकरण गरिदिए नेपालमा लगानी थप्ने र लामो समय यही सेवा दिने उल्लेख गरेको छ। नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीको जीवन बीमा नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा हुने भएको छ। दुई संस्थाबीच बुधबार त्यस सम्बन्धी सम्झौता भएको हो। सम्झौता पत्रमा नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका नायक प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र राज काफेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीको जीवन सुरक्षा लक्षित जीवन बीमा सुविधा उपलब्ध गराइने भएको छ। कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैंकका कर्मचारीलाई बीमा मार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास समेत नेशनल लाइफले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। लामो प्रतीक्षापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुने भएको छ। फ्लाइ दुबईले असोज 7 देखि दुबई पोखरा उडान सञ्चालन गर्न लागेको हो। पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले यस उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। फ्लाइ दुबईको एयरबस 320 जहाज असोज 7 गतेदेखि साँझ 6:15 बजे पोखरा विमानस्थलमा अवतरण गर्ने र यात्रु तथा कार्गो सहित सोही साँझ
7:15 बजे उपभोगका लागि प्रस्थान गर्ने जनाइएको छ। हाल सरकारी पोखरा विमानस्थल सञ्चालनका लागि भूमिस्थ प्रबन्ध सेवामा 50% र ल्याण्डिङ पार्किङ र नेभिगेशन शुल्क विक्रमसम्म 2085 भदौसम्मलाई 7% छूट दिएकाले काठमाडौँको तुलनामा हवाई भाडा सस्तो हुने समेत जनाइएको छ। अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यही भदौ 14 गते कृष्णवीरमा बाढ़ीले सड़क बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सड़क भाँचिएपछि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीरको सड़कमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सड़क सञ्चालन गरिएको हो। त्रिशुलीले सड़कको तल्लो भाग बगाएर सड़क पूरै भाँचिएको थियो। पूर्ण रूपमा सड़क अवरूद्ध बनेपछि गत भदौ 18 गतेदेखि नजिकै रहेको डिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो। नागढुङ्गा मुगलिन सड़क योजना इन्जिनियर धीरज सरकारका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि सड़क सञ्चालनमा ल्याइएको हो। नदी कटानबाट करिब 100 मिटर सड़क क्षतिग्रस्त भई यातायात अवरूद्ध भएकोमा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति उपकरण तथा स्रोत साधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सड़क पुनर्स्थापनाको काम गरेसँगै छोटो समयमा सड़क सञ्चालनमा आएको हो। दुई दिन अघिदेखि नै सड़कमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो। आजदेखि भने नियमित गरिएको हो। कृष्णवीरमा सवारी सञ्चालन भयो सँगै नारायणघाट मुगलिन सड़क खण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी आजदेखि सञ्चालनमा ल्याइएको छ। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालले कृष्णवीरमा सवारी सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सड़क रोकेर गरिएको पहिरो रोकथामको काम गरिएको समेत जानकारी दिएका छन्। लामो समयदेखि कृष्णवीरको सड़क अवरोध हुँदा खुला सवारी साधन संघीय राजधानी आवत जावत गर्न पाएका थिएनन्। यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ। गत भदौ 10 गतेको बाढ़ीपछि बढ़ेको त्रिशुलीमा 14 गते पुनः बाढ़ी आएपछि कृष्णवीर लगायत पृथ्वीराजमार्गका विभिन्न ठाउँमा सड़क भाँचिएको थियो। अन्य ठाउँमा सहज भए पनि कृष्णवीरमा पूरै भाँचिएपछि समस्या भएको थियो। यो सड़क हुँदै दैनिक 14,000 सवारी आवत जावत गर्ने गर्दछन्। नेपालमा 20 वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याज दर घटाएका छन्। बैंकहरूले असोजका लागि भदौको तुलनामा ब्याज दर घटाएका हुन्। निक्षेप बढ़दै गएपछि कर्जा प्रभाव नसक्दा बैंकहरूले निक्षेपको ब्याज दर भदौको भन्दा असोजमा घटाएका हुन्। असोजका लागि वाणिज्य बैंकको व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर भदौको 4.136%बाट 0.0465% बिन्दुले घटेर 0.0895% कायम गराएका छन्। त्यस्तै संस्थागत निक्षेपको औसत ब्याजदर पनि भदौको 3.081%बाट 0.0145% बिन्दुले घटेर 3.0665% गराएका छन्। असोजमा व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा बढ़ी ब्याजदर प्रभु बैंकले दिएको छ। प्रभु बैंकले 4.55% ब्याज दिने भएको छ। त्यस्तै माछा पुछ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंकले 4.50% ब्याजदर कायम गरेका छन्। काठमाडौँको भ्रिकुटी मण्डपमा नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी 2083 आजदेखि शुरू हुँदैछ। आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा 100 भन्दा धेरै स्टल हुनेछन्। नेपाल चेम्बर अफ कमर्सको हिराक जयन्तीको अवसरमा चेम्बर संघको सहकारीमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना हुन लागेको प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले गर्ने आयोजकले जानकारी दिएका छन्। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंक अनुसार अमेरिकी डलर 1 को खरिद दर 153.24 रूपियाँ र बिक्री दर 153.84 रूपियाँ निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। हवस् अहिलेका लागि आर्थिक खबर सक्यो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। यसलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नेरोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो दोहोरी

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: यता ल्याउनु न, यहाँ छर्क्यौँ
1: पानी सबै पारी हो, म त
0: गइहाल्छ नि हौ त्यो बाहिर परेको पानी। यहाँबाट अलिकति झ्यालु गर्नु गर्नु कसरी हो? केही गर्दैन के बाबा, त्यो पानी सुक्छ कि उयो अलिकति उगाल्दैन
1: सुक्छ यहाँ
0: त्यो बाहिरको पानीले केही गर्दैन के
1: नगर्न हौ मामी।
0: यो मुला नै कुहिएको रहेछ नि हौ बानी नि। यो यता पाल्नु के उता
1: यता यता

0: पनि यहाँ झर्क्यो भने कराइहाल्नुहुन्छ
1: किन छर्किनु त अनि
0: के गर्नु त यो यस्तो गर्नु
1: हो त्यहाँनिर झ्यालमा त भयो त हो त्यहाँ भइगयो त्यतिर मान्छे त उता यसो गर्नु मलाई अलिकति बाइकलाई धेरै टिपो लगाएर आउँछु अन्त यहाँ
0: त्यहाँ धुलाएको पनि छैन त्यो बाइक धोएको पनि छैन
1: नै भरे त्यो कतै कसैकोमा गरौँ नै भरे
0: अनि के हातमा गर्नु त अहिले जाउँला नि त बरु सबैजना के भनेको होला यी होस् है उता नमिल्यो
1: यसो भरे केटो आएर पनि गरेछन् भन्ने देख्छ उता प्रसाद राखिदिउँ सान्सो लाग्यो उता
0: पैसा मात्रै खेर गयो अन्त किन्नु पर्थ्यो तिम्रो भोटे

0: त्यो मेसिनमा
1: मेसिन यतैबाट गर यतैबाट गरेर चाहिँ यतै अस्ति त मात्रै फ्याँक्न केही पर्दैन एउटा स्यालको टुक्रा स्यालको
0: टुक्रा स्यालको टुक्रा त मलाई थाहा छ तल गएर बाइक पूजा गरेर आऊ कि अनि मात्रै शीतल खाना

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ युगती, माया रोगै पिरती।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरति।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हाड जोड्ने, नसा, नाक कान घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702998 9443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
4: हाते ट्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाँच पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। सम्पर्कका लागि फोन नम्बर 9819378811।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
6: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू
6: नेपाली नागरिकताको प्रमाण पत्र,
5: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
6: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
5: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
6: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
5: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
6: जग्गाको नापी नक्सा,
5: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
6: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
5: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएम फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मोकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर, नवीन कुमार डागी 98-20-55-079 संखुवा सभा, जुनिता राई 98-20-77-376 भोजपुर।
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू: नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानीमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।
2: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520 04 00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानी दिङला भोजपुर।
3: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा,
3: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
4: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास।
1: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
5: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
5: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
4: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
5: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको वेबसाइट
4: www.pmampsankhuwasabha.gov.np
5: बाट प्राप्त गर्न सकिनेछ।
1: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520 58079 संखुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्थली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिस्थान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रभागेर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621337744 र 98153877475।

0: किनको अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804059099 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा कमिल हे अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धन बहादुर रसाइली सम्पर्क नम्बर 9852157753 र 029560553
4: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचकपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मोकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 राम प्रसाद राई गाउँपालिका 5 र 6 साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
5: नवीन कुमार डागी 98525559079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: थिंकिंग. घरी नाही जायचं का?
1: मी तुझी गर जाने जी गर मी चंद.

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो
1: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एजुकेशन कन्सल्टेन्सी
2: तपाईँको

0: केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू चाहिँ कति नक्कल गरेर बसेको ढिला भइसक्यो छिटो आइदियो आयो आयो
1: सुन अझ त माथि चार घरे सानो पनि पटनबाट आएको छ अरे नि
0: आज जस्तो कि हामी पनि चार घरे चाहिँ आइदियो के हो केटी हो

सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज।

0: हजुर आकाश खुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र

0: पार्थिवास एफएम समय सूचन यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
2: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खातबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
3: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाणपत्र
3: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
3: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवा सभा

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिलसिला गाउँपालिका एकदेखि पाँच, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका तीन र चार, टेम्के मयुङ गाउँपालिका दुई तीन पाँच सात र आठ, सडानन्द नगरपालिका एक दुई तीन चार पाँच छ सात आठ दस एघार बाह्र तेह्र र चौध, रामप्रसाद राई गाउँपालिका पाँच र छ, सालपा सिलिछो गाउँपालिका दुई तीन चार र छ।
3: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची दस यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाड़ा लीजको जग्गा भएमा कम्तीमा पाँच वर्ष र पूर्वाधार निर्माणको लागि दस वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295625555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
3: नवीन कुमार डागी 9852055079 सङ्खुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका छ नम्बर वडा कार्यालयको जरूरी सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू: नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: सम्पर्क व्यक्तिहरू: वडाध्यक्ष सुमन विसुङके 9852058129, वडा सचिव उपेन्द्र भट्ट 9852004006, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
0: सूचना सूचना सूचना: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभा,
4: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
3: र जोन सम्पर्क एकाई दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
2: लचित लाप्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी
5: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
5: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने
6: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50%
5: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
6: www.pmampfankhuwasabha.gov.np
5: बाट प्राप्त गर्न सकिनेछ
2: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
5: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
6: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520 5859079 संखुवा सभा र 029420049 98207376 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा
7: धनझुलेको राम्रो हजुर आकाश खुलेको धनझुलेको राम्रो हजुर आकाश खुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको
8: नमस्कार म गायक तथा संगीतकार सुरेन्द्र फुलाइ मगर

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840958099। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाटा, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गला देवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525517353 र 029560553।

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरेला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखीवास 104 MHz शङ्खुवा सभा
5: पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो अहिले साँझ 5 बज्यो
6: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz खातबारी 3 झरीथुम्का सङ्खुवा सभा
7: नानी एन्ड बाबु

0: गुड मर्निङ, आज के पढ्ने?
1: गीत गाउँदै
0: पढ्ने ल।

0: and fees.
1: चिलिमीमा फैला परेका पाँच कर्मचारीको सब परिवारजनलाई बुझाइयो. शहीद परिवारको धम्कीपूर्ण अभिव्यक्तिमा राष्ट्रपा महामन्त्रीको आपत्ति. प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योग संघको उद्योगीलाई आग्रह.
0: जलवायु परिवर्तनले विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्र संघको भनाई. प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा. क्यानाडालाई एसोसिएट सदस्य बनाउने युको प्रस्ताव.
1: र एसियाली खेलकुद महिला भलिबलमा नेपालको लगातार दोस्रो हार. इण्डोनेसियासँग सोझो सेटमा पराजित. अब अघिल्लो चरण पुग्ने सम्भावना समाप्त.
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा कुत्रीले भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो. तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ. मेरो जस्तै बानी.
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर.
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि ताजातिलो खानेकुरा छँदैछ नि.
4: जे पाए त्यही खाला अनि रोगले समात्ला.
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर.
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. कंग्रेसले 15 महाधिवेशनलाई एकताको बनाउनका लागि अधिकतम लचकता अप्नाउने सम्बन्धी खबरबाट. नेपाली कांग्रेसले 15 महाधिवेशनलाई एकताको बनाउनका लागि अधिकतम लचकता अप्नाउने भएको छ. सानेपामा आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले असन्तुष्ट नेताहरूले अघि सारेको माग सम्बोधन भइसकेको बताउनुभयो. उहाँले सिंगो पार्टी पंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ. 14 महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य एकता प्रक्रियामा आइसकेको उहाँको भनाइ छ. उहाँले भन्नुभयो, कोही छुट्दैन, कसैको आवाज दबाइँदैन, कोही यसमा अन्यथा हुँदैन. सबैको साझा घर हो. साझा प्रयासले हामी आफ्नो उचाइमा पुग्न सक्छौ भन्ने मान्यता आजको बैठकले स्थापित गरेको छ. सबै साथीलाई स्वागत पनि गरेका छौं. देशभरका साथीहरूलाई हामीले अधिवेशनमा उत्साहपूर्वक सहभागिताका लागि आह्वान पनि गरेका छौं. शेखर कोइराला, पूर्णबहादुर खड्का र शेरबहादुर देउवालाई महाधिवेशनमा ल्याउनका लागि अन्तिम समयसम्म प्रयास गर्ने चालिसेको भनाइ छ.
8: एउटा लोकतान्त्रिक पार्टीको विशेषता के हो भने आपसमा हामी बहस गर्छौं, छलफल गर्छौं. हरेक चिजहरू एउटा लोकतन्त्रभित्र हुनुपर्ने सबै अभ्यासहरू हामी गर्छौं. यसमा कहिलेकाहीँ पत्रकारहरूको दृष्टिकोणमा त झगडा देखिन्छ, कसैको नजरमा त्यो विवाद देखिन्छ. तर ती सबै एउटा पार्टीको चरित्र के हो भने एउटा लोकतान्त्रिक पार्टीभित्र जुन लचकता छ त्यही लचकताले नै कांग्रेसलाई यो अवस्थामा ल्याउँदै आएको. यसको विशेषता के हो भने हामी छलफल गर्छौं. हाम्रो छलफललाई कतिपय मानिसहरूले झगडाको रूपमा बुझिदिन्छन्, तर वास्तवमा हाम्रो छलफल हो यो. हामी छलफल पनि गर्छौं, एक पनि हुन्छौं, एक भएर पनि देखाउँछौ. यो कांग्रेसको ऐतिहासिक विशेषता हो. यसैको हाम्रो परम्परामा योभन्दा अगाडि विशेष अधिवेशन पछि विकसित भएको राजनीतिक घटनाक्रम तपाईँहरूलाई सबै थाहा छँदैछ. यस अन्तर्गत अब हामी 15 महाधिवेशनको सन्धिकट छौं. 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ. यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटुन्, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं. त्यसले गर्दा वैधानिक रूपमा एउटै रहेको पार्टीमा केही असन्तुष्टिहरू थियो. ती असन्तुष्टिहरूलाई हाम्रो सम्मानित अग्रज नेताहरूको पनि थियो, कतिपय विभिन्न ठाउँबाट आइराखेको थियो. यो हामीले छलफलको क्रममा कतिपय 5 बुँदे 8 बुँदे प्रस्तावहरू पनि नेताहरूकोबाट आएको थियो. यी कुराहरू पूरा गर्यो भने पूर्ण एकता स्थापित हुन्छ भन्ने प्रस्तावहरू पनि नेताहरूबाट बारम्बार आएको. ती सम्पूर्ण सुझावहरूलाई सम्बोधन गर्दै ती सम्पूर्ण उहाँहरूको जुन प्रस्तावहरू थियो ती प्रस्तावहरूलाई सम्बोधन गर्दै त्यसैको आलोकमा अहिले पार्टीले केही निर्णयहरू पनि गरेको छ. यसको मान्यता के हो भने यो पार्टीमा कोही इतर पनि छैन, कोही भित्र पनि छैन, नेपाली काङ्ग्रेस मात्रै छ।
0: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले असोज 16 गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गर्नुभएको छ। उक्त दिन पार्टी पूर्व सभापति शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने सभापति थापाले बताउनुभयो। मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ, थापाले भन्नुभयो, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ। आज पार्टीको केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने स्मरण गराउनु भएको छ।
9: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठूलो सम्मानको विषय हुन्छ। यसलाई हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विधेयक भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापति यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पूरा भइसके पछाडि अब यसमा थप अलमल नगरिकन म सबभन्दा पहिला त पार्टीको पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी नभएको नेतालाई नेपाली कंग्रेस हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठूलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको, विश्वासले गरेको, हामीले मानेको हुन्छ, हामीले सधैँ सम्मान गरेको हुन्छ। त्यो मानेर सम्मान प्राप्त गर्नुभएको नेताहरूले पनि आज सोच्ने बेला आएको छ। नेपाली कंग्रेस पार्टीको यो अधिवेशनमा सहभागी हुने कुरामा अब हाम्रै पार्टीभित्रका नयाँ पुस्ताका साथीहरू आएका छन्, हामीले हुर्काएको हामीले सिकाएको आएका साथीहरू छन्, सबैलाई जोडेर लिएर जान खोजिरहेका छन्, हामी सबै एक ठाउँमा आएर जानुपर्छ।
1: सरकारले 10 भदौमा आएको विनाशकारी रसुवा बाढ़ीलाई हिमालयन सुनामी नामकरण गरेको छ। सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा उक्त नाम सुनाउनु भएको छ। परराष्ट्र मन्त्रीले 10 भदौमा भोटे कोशीमा आएको बाढ़ीले रसुवा धादिङ नुवाकोटमा सबैभन्दा बढ़ी प्रभावित बनाएको छ। रसुवा र नुवाकोटमा भएको क्षति निकै बढ़ी छ। बस्ती नै बगाएका कारण कम्तीमा पनि 10,000 नागरिक बेपत्ता भएको अनुमान छ। विभिन्न जलविद्युत आयोजनादेखि अन्य संरचनामा क्षति पुगेको छ। लाङटाङ लिरूङ हिमालमा भएको विस्फोटपछि तिब्बतको लेहेन्दे खोला हुँदै भोटेको सीमा पारी आएको थियो। सरकार अहिले पनि उद्धारमा सक्रिय छ। उक्त विपदपछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति बेहोर्नुपर्नेको आवाज उठाउँदै आएको छ। त्यसक्रममा सरकारले क्षतिपूर्तिको माग दावी गर्ने तयारी समेत गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समिति बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिनुभएको हो।
0: चिनिमी जल विद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ। चिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भुटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार द्वय श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताउनुभयो। सो विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रमा हिजो उनीहरू मृत फेला परेका थिए। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टर मार्फत नुवाकोट लगाएर हस्तान्तरण गरिएको हो। उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमानमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटिएका थिए।
1: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 11 बजेसम्म 1409 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 169 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तनहुमा 38 जना, नवलप्रासी पूर्वमा 232 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 7,407 जनाको शव फेला परेको छ। दुईजनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,237 शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,944 गरी 3,230 डीएनए नमूना संकलन भएको छ। साथै पहिचान नभएका 1,361 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण सब व्यवस्थापन लगायतका कार्यका लागि आजसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
0: अर्थमन्त्री स्वर्णिम वागले दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। विमानस्थलमा उहाँलाई भारतीय वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन्। गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढ़ीपछि पुननिर्माणका लागि आर्थिक सहयोगबारे छलफल गर्न उहाँ नयाँ दिल्ली पुग्नु भएको हो। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार अर्थमन्त्री वागले आज र भोलि भारत भ्रमणमा रहनुहुनेछ। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी निर्मला सीतारमण तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ। भदौ 10 को बाढ़ीका कारण नेपालका 3 जिल्लामा 1,300 भन्दा बढ़ीको मृत्यु हुनुका साथै करिब 4,75 करोड़ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ। त्यस विनाशकारी विपदपछि नेपालका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भारत भ्रमण हो। भ्रमणका क्रममा अर्थमन्त्री वागले भारतीय विदेश मन्त्री एस जयशंकर तथा वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्रीहरूसँगको छलफलका साथै उहाँले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्री सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। दिल्ली स्कूल अफ इकोनोमिक्समा विशेष भाषण समेत दिने कार्यक्रम अर्थमन्त्री वागलेको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको 36 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारको स्वरूप र प्रवृत्ति परिवर्तन हुँदै गएको बताउनुभयो। भ्रष्टाचारका रूपमा गैर कानूनी लाभ वा हानि नोक्सानी पुर्याउने घुस रिश्वत लिने दिने सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरूपयोग गर्ने गैर कानूनी सम्पत्ति आर्जन गर्ने नकली शैक्षिक प्रमाणपत्र प्रयोग गरी लाभ लिने सरकारी राजस्व चुहावट गर्ने तथा गलत लिखत र प्रतिवेदन तयार गर्ने प्रवृत्ति देखिएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धानलाई प्रविधि मैत्री बनाउन डिजिटल फोरेन्सिक लगायतका अत्याधुनिक प्रविधिको प्रयोग पनि बढ़ाइएको छ। आयोगमा एक वर्षमा 33,000 भन्दा बढ़ी उजुरी परेका छनृ
0: राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा समिति सभापति हरि ढकालले विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो। तर प्रतिनिधि सभाको बैठकमा सांसदहरूको अनुपस्थिति भने कम हुँदै गएको छ। उनीहरू बैठकमै बस्दा पनि मोबाइल खेलाएर बस्ने अथवा के आपसमा कुरा गरेर बस्ने गरेका छन्। यसले संसदीय गतिविधिलाई समेत प्रभावित पारेको टिप्पणी भएका छन्। सरकारले विद्यमान राष्ट्रिय सेवा दल ऐन 2027 समय सापेक्ष बनाई कार्यान्वयन गर्न यो विधेयक ल्याएको जनाएको छ। विधेयकको समितिको प्रतिवेदन पेश गर्दै सभापति ढकालले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम जनसेवा राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकलाई आज नै परिमार्जन सहित सर्वसम्मतिले पारित गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Limited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका महामन्त्री एवं सांसद विपिन आचार्यले फरक विचार राखेकै आधारमा सांसदहरूमाथि भौतिक आक्रमण गर्ने धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै वहाँले यस्ता अतिवादी धम्की दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। हालै मात्र राजसपाका सचेतक क्रान्ति शिखा दितालको अभिव्यक्तिमा आपत्ति जनाउँछ जेएनजी सहितका परिवारले उहाँलाई सदनबाट घिसार्ने चेतावनी दिएका थिए। साथै गृहमन्त्री सुदन गुरूङलाई तलमाथि गरेमा देशमा अर्को ठूलो रक्तपात मचाउने पनि उनीहरूले बताएका थिए। त्यही सन्दर्भमा आचार्यले यस्तो भन्नुभएको हो।
3: म तिम्रो कुरासँग असहमत हुन सक्छु, तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम सांसम्म लड़िरहनेछु। भोल्टायरको यो भनाईले अभिव्यक्तिको स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड रहेको कुरालाई औल्याउँछ। नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ, तर फरक विचार राखेकै कारण सांसदहरू विरूद्ध खुल्लम खुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मचाउने जस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो। यी अतिवादी धम्की दिनेहरूलाई कानूनी कार्यवाहीको दायरामा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको छु।
4: नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा प्रति सिलिण्डर ग्यास 2060 रूपियाँमा बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। आज विज्ञप्ति निकालेर संघले यस्तो आग्रह गर्दै आफ्ना वितरकलाई जानकारी गराउन भनेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यास बजारीकरण गर्न हुने सबै ग्यास उद्योगीहरूलाई मिति 2083/6/2 गते भोलि शुक्रबारदेखि लागू हुने गरी निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा मात्र नबढ़ाई ग्यास बिक्री वितरण गर्नुहुन र आफ्ना विक्रेताहरूलाई जानकारी गराउन अनुरोध गर्दछु अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा लेखिएको छ। यसअघि भदौ 14 गते कृष्णवीर क्षेत्रमा त्रिशुलीको बारीका कारण पहिरो गएर सड़क अवरूद्ध हुन पुगेपछि उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितौं, नौलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरूमा सिलिण्डर रिफिल गरी ट्रकहरू मार्फत वैकल्पिक मार्गबाट ल्याई काठमाडौँ उपत्यकामा ग्यास बिक्री वितरण गर्दै आइरहेका थिए। त्यस क्रममा संघले भदौ 18 गते प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा 105.38 रूपियाँ ढुवानी भाड़ा थप गरी 2165.38 रूपियाँमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको थियो।
2: सड़क भाँचेर काठमाडौँसँग सड़क सञ्जालले टुटेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान 6 बजेदेखि सवारी साधनहरू दुईतर्फ सञ्चालन भएका हुन्। भदौ 10 र 14 गते रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढ़ीले कृष्णभीर क्षेत्रमा सड़क धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो। सड़क डिभिजन कार्यालयले सो स्थानमा नयाँ ट्र्याक खोलेर सड़क सञ्चालनमा ल्याइएको धादिङका प्रमुख शिला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत घिसिङले यस्तो बताउनु भएको हो। उहाँले लेख्नु भएको छ, हाल नयाँ ट्र्याक मार्फत सड़क दुईतर्फी सञ्चालनमा आउनु विपदबाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्वपूर्ण उपलब्धि हो, तर कृष्णवीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम बढ़ाउन आवश्यक छ उहाँले भन्नुभएको छ।
4: सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई कार्यवाही गर्ने गरी सरकारले विधेयक ल्याएको छ। सार्वजनिक स्थलमा राखिएका डस्टबिनमा फोहोर नराखेर जथाभावी फाल्नेलाई 5 देखि 15 हजार रूपियाँसम्म जरिवाना दिने गरी विधेयक तयार गरी संसदमा दर्ता गरिएको हो। विद्युतले फोहोर मैला संकलनका लागि स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी तोकेको आफ्नो क्षेत्रभित्रका सार्वजनिक सड़क सार्वजनिक उद्यान प्रदर्शनी स्थल सार्वजनिक यातायात सवारी साधन बिसौनी स्थल जस्ता स्थानमा आवश्यकता अनुसार फोहोर मैला संकलन गर्न बन्द ढक्कन भएको डस्टबिन राख्नुपर्ने व्यवस्था गरेको छ। डस्टबिन राख्दा कुहिने नकुहिने र जोखिमयुक्त फोहोर मैलाका लागि अलग अलग डस्टबिन राख्नुपर्नेछ। यदि डस्टबिन नराखेको भए स्थानीय तहले यो कानून बनेको 3 महिनाभित्र डस्टबिन राख्नुपर्नेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा फोहोर मैला डस्टबिनमा नफाले पहिलो पटक 5,000 दोस्रो पटकमा 5-10,000 र तेस्रो पटक भन्दा बढी फोहोर फालेमा 15,000 दरले जरिवाना र फोहोर मैला उठाउँदा लाग्ने खर्च तिर्नुपर्ने व्यवस्था गरिएको हो।
2: असोज 3 गते पाटनमा रहेका 10 महाविद्या पूजा र परिक्रमा पूजा गरिने भएको छ। हरेक वर्ष भाद्र शुक्ल अष्टमी काया अष्टमीको दिन गरिँदै आएको 10 महाविद्या परिक्रमा तथा पूजा यो वर्ष 3 गते ललितपुरको बलुखा टोलमा रहनुभएकी माता भैरवीबाट शुरू हुनेछ। यो पूजा 10 महाविद्या मन्दिर रहेको टोल समितिको आयोजना र श्री 10 महाविद्या परिक्रमा पूजा व्यवस्थापन केन्द्रीय समिति अन्तर्गत गरिँदै आएको छ। पाटनका 10 टोलमा अवस्थित 10 महाविद्याका देवीहरूको मन्दिरमा चक्रीय प्रणाली अनुसार प्रत्येक वर्ष पालो गरेर परिक्रमा गरिने तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटाले जानकारी दिनुभयो।
4: प्रधान सेनापति अशोक राज सिग्देलले चीन भ्रमणका क्रममा चीनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग आज बीजिङमा भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा आपसी हित तथा नेपाल चीन सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण समेत गर्नुभएको छ। हामीसँग भदौको करदाता प्रोत्साहन विजेता घोषणा 200 सामान किन्दा 10 लाख उपहार लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: Eso es. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि 2 जनालाई 10-10 लाख र 31 जनालाई 1-1 लाख नगद उपहार घोषणा गरेको छ. विभागले बाढ़ीका कारण यो महिना 15-15 दिनको सट्टा मासिक रूपमा करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो. कात्यानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहक र सुनिता फेन्सी स्टोरबाट 7,000 को सामान किन्ने ग्राहकले 10 लाख रूपियाँ उपहार जितेका छन्।
3: चालू आर्थिक वर्ष 2083-84 को शुरूआती 2 महिनामा सरकारले करिब 2 खर्ब बजेट खर्च गरेको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,99,83,72,00,00,00 रूपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ. कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा हालसम्म 9.6% बजेट खर्च गरेको छ. यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,00 रूपियाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 1,22,03,54,00,00,00 रूपियाँ खर्च भएको हो. त्यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,00,00 रूपियाँ बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,00,00 रूपियाँ मात्रै खर्च भएको कार्यालयको तथ्याङ्क छ. वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च 16.59% छ. यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 4,22,67,91,00,00,000 रूपियाँ विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 70,13,70,00,000 रूपियाँ बराबर खर्च भएको छ. यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आमदानी कम छ. भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,00,000 रूपियाँ छ.
2: विदेशका खबर. विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ. विश्व मौसम विज्ञान संगठनले आज सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको भन्दै आगामी दिनमा जोखिम अझ बन्न सक्ने चेतावनी दिएको छ. डब्ल्यूएमओका अनुसार सन् 2025मा विश्वका नदीका लागि 3 दशक भन्दा बढ़ी अवधि मध्येकै सबैभन्दा सुक्खा वर्ष मध्ये 2025 रहेको थियो.
3: संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासलाई अर्को साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ. प्यालेस्टाइनी मुक्ति संगठन पीएलओका सदस्य र प्यालेस्टाइनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ. विदेश मन्त्रालयले पीएलओ र प्यालेस्टाइनी प्राधिकरणले अमेरिका प्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ. ट्रम्प प्रशासनले गत वर्ष पनि अब्बासलाई भिसा दिएको थिएन. त्यसपछि उनले महासभालाई प्रत्यक्ष उपस्थित भएर सम्बोधन गर्न नपाई भिडियो मार्फत सम्बोधन गरेका थिए.
2: युरोपेली संघ ईयूले क्यानाडासँग आर्थिक सुरक्षा तथा रणनैतिक सहकार्य विस्तार गर्दै उसलाई संघको पहिलो एसोसिएट सदस्य बनाउन प्रस्ताव गरेको छ. युरोपेली आयोगका अध्यक्ष ओर्सुला भोन डेन लेयरले विद्यमान व्यापार सम्झौता भन्दा अघि बढ़ेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्न प्रस्ताव गरेकी हुन्.
3: अब खेल खबर. नेपालले एसियाली खेलकुदको महिला भलिबलमा लगातार दोस्रो हार बेहोरेको छ. आज आइचे स्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्नासियममा नेपाल इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको हो. नेपालले खेल 12-25 21-15 20-25 गुमायो. यससँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ. अब नेपालले वरियता निर्धारणका लागि प्ले अफमा प्रतिस्पर्धा गर्नेछ. नेपाल पहिलो खेलमा घरेलू टोली जापानसँग सोझो सेटमा पराजित भएको थियो. हिजो सम्पन्न एकतर्फी खेल जापानले 25-8 25-12 25-11 आफ्नो पक्षमा पारेको थियो. जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक.
2: कांग्रेस महाधिवेशनमा एकताको प्रयास तीव्र अधिकतम लचकता अप्नाइने धेरै समयपछि देउवा पक्षका नेताहरू सानेपामा उपस्थित पूर्व सभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिन सभापति थापाको देउवालाई आग्रह
3: विनाशकारी रसुवा बारीको सरकारद्वारा हिमालयन सुनामी नामाकरण अर्थमन्त्री वागले नयाँ दिल्लीमा बारी पछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल हुने समकक्षी तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ताको कार्यसूची तय
2: चिलिम्बीमा फेला परेका पाँच कर्मचारीको सब परिवारजनलाई बुझाइयो शहीद परिवारको धम्कीपूर्ण अभिव्यक्तिमा राष्ट्रपा महामन्त्रीको आपत्ति प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योग संघको उद्योगीलाई आग्रह
3: जलवायु परिवर्तनले विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्रसंघको भनाई प्यारिस टाइम प्राधिकरणका अध्यक्ष अब्बास साइज महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव
2: र एसियाली खेलकुद महिला भलिबलमा नेपालको लगातार दोस्रो हार इण्डोनेसियासँग सोझो सेटमा पराजित अब अघिल्लो चरणमा पुग्ने सम्भावना समाप्त अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार

0: Radio NRN 99.1.
1: ए लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो एनआरएन 99.1,
5: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: के तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुराना सुन रिस्थान गरी एक नम्बर बुनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
2: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
2: खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी।
0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्य

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: के को अवरोध हो यो बाटो बाटो फेरि
5: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम,
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
4: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
6: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804458990। मिसन ट्रेडेन सप्लायर्स,
4: हातबारी 9 तुमलिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धन बहादुर रसाइली, सम्पर्क नम्बर 9852157753 र 0295605353।

0: प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुम्लिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 0295750445 98420 46 156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबाज खादबारी तीन धरेथुमका संखुवा सभा
1: पाखरीबाज एफएम समय सूचक यो पाखरीबाज एफएम को समय हो अहिले साँझ 7 बज्यो

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दियो जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोइ बैंक खुशी बाँडी वर्ष खुशी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर्मा गर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले साउसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएको 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: सकम्बरी
1: हजुर तपाईँको नि
0: सुयोगवीर
1: सुयोगवीर
0: जोसुपार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइक

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छे, कतिन्जेल यो दलदलमा गालामा रस छन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो। परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकै होइन तपाईँहरूले, होइन मलाई बाध्यतामा पुऱ्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, हात लाग्ला, हात लाग्ला।
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसार

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी। स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री जैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानुपर्ने भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 वटा उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोगले जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियारको मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 वटा 33.91% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
5: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस, रिश्वत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाण्डुले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मर्मत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाण्डुले जनाएको छ। हाल एप मार्फत काठमाण्डु उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य समिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
6: हामी छलफल पनि गर्छौ, एक पनि हुन्छौ, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिकता हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम अब हामी 15 महाधिवेशनको सन्धिकट छौ। 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेताहरूलाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसकारण निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराको सन्दर्भ मैले अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु पछि असो 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसरी मेरो कुरा सुन्नु भएको छ भने तपाईँले पक्कै पनि विवेक पुर्याउनुहुन्छ। यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
5: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्य समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डिना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
7: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा उनले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा विश्वास पनि जागेको छ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपैयाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाण्डुमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2,165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यसविघन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले भिजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसैगरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेन्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भद्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
8: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं। तर सरकार त्यो रकम दिए घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
5: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
0: रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
0: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली, र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका हेलो सांसद पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबारी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईँले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
15: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ चारजना सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा एकजना थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौं, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिड्युर चाहिँ फाइनल हुँदैछ। त्यही भएर पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लागुराईको खातामा जाने पनि हुन सक्छ, केन्द्रले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
5: तपाईँको परिवारमा चारजना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नाटुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
16: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्रेजुअल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो बद्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तु पनि चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखेको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ। स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अझै पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि राख्छ, अब यो किसिमहरू त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको सामाजिक एरिया नै हो। त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हामी सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
5: कृष्णवीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नाटुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
17: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रोसँग सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायौं, मैले मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ।
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ

0: के
1: दोस्रो कानुन चाहिँ
0: भने त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सङ्घीय हिसाबले गर्नुपर्ने अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ भनेपछि त्यो कानूनमा काम गर्नुपर्ने छ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु समयवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन हामी छलफल गर्छौँ
1: भनेको फुल पुलिस आएर बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
0: त्यस्तो होइन त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ मैले त्यही भनिरहेको छु तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड सराप्ती राजमार्ग होइन त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ त्यसको चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर त्यहाँ रिसोर्स लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो पनि समस्या नागरिकलाई परेको छ तर त्यो पर्यो भने वार्डलाई भन्दै नि प्रदेशलाई भन्दै नि पालिकालाई भन्दै नि त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि त उहाँहरूलाई नभनेर तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ तिनैवटा सरकारका निकायहरूसँग किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरामा लागिरहेको छ
1: अहिले त त्यसो भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ
0: यस्तो छ अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन म धेरैजनालाई भन्छु तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो नियमितै गर्नुपर्छ भन्ने त हुँदैन तर त्यसको आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु
1: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ
0: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कुल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमेल हुँदै गर्दा तपाईँलाई कति सबै लाग्छ जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन यहाँ चाहिँ विचारमा एकदम सत्तापक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ संवाद हुन्छ तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु
1: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो
0: त्यो हामी कोसिस गरिरहेको छौँ म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु हामीले चाहिँ जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभाव जन्ने विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले त्यस कारणले उहाँहरूलाई चाहिँ फ्याट चिनिहालिन्छ किनकि यो कंग्रेसको हो यो एमालेको हो यो माओवादीको होइन उहाँहरूको संख्याको कारणले पनि होइन त हामीसँग संख्या त अहिले 182 छ भने हामीसँग संख्या धेरै छ त्यहाँ कहिले हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु त्यही भएर तर तपाईँले अघि भन्नुभयो सांसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ कसैको मन्त्री र सांसदको अनुभव छ कोही चाहिँ सांसदको मात्रै अनुभव छ कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा केही भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो बेस्ट प्र्याक्टिसेस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन
1: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ भयो
0: दुइटै कुरा हो मैले चाहिँ हजुरलाई कहाँ भन्छु जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व

0: सबै सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ हामी जीवन नै सिकायो मैले मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ उहाँहरूबाट पनि सिकिरह हुन्छु जब यति सिक्ने चाहना छ यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। हतियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ र जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रातको 8 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 राम प्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गाधनीको लाल पूर्जा
2: वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: आज विक्रम सम्वत 2083 साल असोज 2 गते शुक्रबार भाद्र शुक्ल सप्तमी 18 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जसले स्वागत गर्न तछाड़ मछाड गरे उनैले छाड़े देउवालाई। गगनको स्वीकार्यता बढ्दै बरण्डाबाट बरण्डामै सरुवा। सत्र मन्त्रालयका 2000 दरबन्दी कटौती। अख्तियारमा आधा उजुरी स्थानीय तहकै। र आजबाट पाठ्यक्रम छपाई शुरू हुने। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको छुर्पीले फेरियो चौरी गोठको जीवन शीर्षकको शुभ समाचार।
0: ताप्लेजुङको सिदिङवा गाउँपालिका एक कालीखोलाको पाङदुवामा रहेको टारजन खुदाङ लिम्बुको चौरी गोठमा यति बेला चौरीको दूधभन्दा बढ़ी छुर्पीको चर्चा हुन्छ। गोठमा उत्पादित दूधलाई प्रशोधन गरेर बनाइएको छुर्पी बिक्रीबाट उहाँले वार्षिक करिब 13 लाख रूपियाँ आमदानी गर्दै आउनु भएको छ। 30 वर्षीय लिम्बुका लागि चौरी पालन परम्परागत पेशा मात्र होइन, बरू परिवारको जीविकोपार्जनको मुख्य आधार हो। 9 वर्षदेखि व्यावसायिक रूपमा चौरी पालन

0: गर्दै आउनुभएका उहाँसँग अहिले 30 वटा चौरी छन्। वर्षको करिब 6 महिना पाङदुवाको गोठमा र बाँकी 6 महिना सिद्धिङवा गाउँपालिका 1 सुरुमखिममा बिताउनुहुन्छ। जेठदेखि भदौसम्मको समय उहाँका लागि बढ़ी व्यस्त हुन्छ। यही समयमा पाङदुवाको गोठमा चौरीको दूध नहुने, दूध प्रशोधन गर्ने र छुर्पी तयार गर्ने काम चल्छ। गोठ वरिपरि बाँस तथा काठका डण्डीमा झुण्ड्याइएका पहिले छुर्पीका लहरले उत्पादनको आकार देखाउँछन्। चौरीको दूधबाट तयार हुने छुर्पी उहाँको मुख्य आमदानीको स्रोत हो। उत्पादित छुर्पी प्रति केजी 1,100 रूपियाँसम्म बिक्री हुने गरेको लिम्बुले बताउनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको राजनीतिक यात्रामा एउटा रोचक विरोधाभास देखिएको छ। सिंगापुरबाट फर्किँदा विमानको समय समेत परिवर्तन गराएर विमानस्थलमा स्वागत गर्ने नेताहरू धमाधम देउवाको साथ छाडेर पार्टी सभापति गगन थापा नेतृत्वको संरचनातर्फ लागेका छन्। देउवा उपचारका लागि सिंगापुरमा रहेका बेला शुरूमा 26 साउन राति 9:45 बजे काठमाडौँ फर्किने कार्यक्रम थियो, तर केही नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गर्न ठूलो संख्यामा उपस्थिति हुन पाउनुपर्ने आग्रह गरेपछि उनको उडान अठाइस साउन दिउँसो 12:25 बजे सारिएको थियो। तत्कालीन कांग्रेस नेता प्रकाश शरण महतले यसको पुष्टि गर्दै भनेका थिए सबैले दिउँसो आउनुपर्छ भनेपछि संशोधन भयो। 28 गते देउवा काठमाडौँ ओर्लिँदा विमानस्थलमा उनलाई स्वागत गर्ने नेतामध्ये अग्रभागमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाश रण महत, कान्छाराम तामाङ, मीनबहादुर विश्वकर्मा, जितजङ बस्नेत लगायत थिए। त्यति बेला देउवाको राजनीतिक शक्ति प्रदर्शनका रूपमा स्वागतलाई हेरिएको थियो, तर त्यस अघि नै असार 22 चुनदेवीमा देउवा पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरिसकेको थियो। कार्यालय स्थापनामा नेता कान्छाराम तामाङको सक्रिय भूमिका थियो। त्यसलाई देउवा पक्षले शुरूमा 15 महाधिवेशनको तयारी र समन्वय कार्यालय भनेको थियो। चुनदेवी बाटेपछि देउवालाई सभापतिका रूपमा प्रस्तुत गर्ने राजनीतिक सन्देश बलियो हुँदै गयो। देउवा पक्ष र गगन थापा नेतृत्वबीच नेतृत्व वैधताको विवाद चर्किँदै गयो। साउन 31 गते सुकेधारामा आफ्नो पक्षको राष्ट्रिय भेलाको समापनमा देउवाले 3 पटक दोहोर्याए, म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हुँ। त्यसै भेलाले सनातन धर्मको राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने प्रस्ताव पारित गर्यो। प्रस्तावमा हिन्दू, बौद्ध, किराँत तथा प्रकृति धर्मको संरक्षण र धार्मिक स्वतन्त्रताको कुरा पनि समेटिएको थियो। देउवाको उक्त अडानप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको हात भएको स्पष्ट आभास हुने देउवा निकटकै एक नेता बताउँछन्। त्यसले नकारात्मक प्रभाव के पर्यो भने सिंगापुरबाटै सबै तारतम्य मिलाएर ल्याउने र यहाँ पनि हिन्दूका विषयमा बोल्न लगाउने कुनै शक्ति पक्कै छ भन्ने उहाँ नजिकैका साथीहरूले बुझेर छोड्दै गए ती नेताले भनेका छन्। तर यही विषयले देउवासम्मभित्र ठूलै विवाद सिर्जना गरेको छ। कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र मीनबहादुर विश्वकर्माले प्रस्तावको विरोध गरे। धर्म सम्बन्धी विषयमा सहमति नहुँदा सम्मेलनको अन्तिम दस्तावेज र पत्रकार सम्मेलन समेत प्रभावित बन्यो। देउवाका सबैभन्दा निकट सहयात्री मध्येका पूर्णबहादुर खड्का पछिल्लो चरणमा देउवाबाट टाढिए। त्यसपछि महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा, रामहरि खतिवडा लगायत नेताहरूले पनि देउवा पक्ष छाडे। अन्तत देउवा पक्षका करिब 50 नेता थापा नेतृत्वको कार्य समितिमा समाहित भए। थापा निकट एक पदाधिकारी भन्छन्। उहाँहरूका माग सम्बोधन भए पनि देउवादाई एकताको पक्षमा नदेखिएपछि बागी साथीहरू सानिपा जाने निष्कर्षमा पुग्नु भएको जस्तो लाग्छ, ती नेताले भनेका छन्। देउवा फर्किने उडान दिउँसो सार्नुपर्ने पक्षमा उभिएका र विमानस्थलमा स्वागत गर्ने नेता मध्येका एक मुख्य पात्र विश्वकर्मा अहिले देउवा समूहबाट बाहिरिएका छन्। उनी बिहिबार पार्टी कार्यालय सानिपा पुगे। उनी सहितका नेताहरूले पार्टी विभाजन रोक्न सार्वजनिक रूपमा दवाब दिएका छन्। शेरबहादुर दाई प्रमुख अतिथि भई महाधिवेशन उद्घाटन गरेर तथा शेखर र पूर्ण दाई वरिष्ठ नेताका रूपमा बसेर पार्टीमा एकता कायम गर्न सकिने विकल्प बाँकी नै छ। त्यसका लागि संवाद टुटाउनुहुन्न विश्वकर्माले भने। उहाँले सभापति रहेको दावी गर्नुभएको छ। हामी सर्वोच्च नेता बनाउँछौ। देवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ, उनले भनेका छन्। यसैबीच गगन नेतृत्वले देउवा नेतृत्वको पुरानो केन्द्रीय कार्य समितिका सदस्यलाई समायोजन गर्ने निर्णय गरेपछि 51 जनाको ठूलो समूह देउवाको साथ छाडेर महाधिवेशन प्रक्रियामा सहभागी हुने बाटोमा लागेको छ। जसले स्वागतमा तछाड मछाड गरे उनैले देउवाको साथ छोडे शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: मध्याह दैनिकले स्वीकार्यता बढ़ाउँदै गगन एक्लिँदै देउवा शीर्षकमा खबर छापेको छ। बिहिबार नेपाली कंग्रेसका सभापति गगन थापाले असोजको 16 गते उद्घाटन हुने 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा समेतलाई सहभागी गराउने बताए। विशेष महाधिवेशन पश्चात भड्किएका पूर्व सभापति देउवा र उनी निकटका नेताहरूबीच लामो समय कुरा नमिल्दा पार्टी विभाजनको रेखामा पुगिसकेको थियो। पछिल्लो पटक दुवैतर्फका नेताहरूको प्रयासमा कंग्रेसलाई एकताबद्ध बनाउने अभियानले सार्थकता पाउने चरणमा छ। विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिले असोज 3 र 4 गते देशभर वडा अधिवेशन गर्दैछ। त्यस्तै 7 गते पालिका, 10 गते प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै असोजको 16 र 19 केन्द्रीय अधिवेशन गर्दैछ। सबै तहको अधिवेशनका आवश्यक तयारी पूरा भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर सिंहले वडादेखि केन्द्रसम्मको अधिवेशनको पूर्ण तयारी भइसकेको बताए। यसैबीच पूर्व सभापति शेरबहादुर देउवा समूहले असोजको 15 वडा अधिवेशन थालेर मंगिरमा महाधिवेशन गर्न कार्यतालिका निकालेको छ। समानान्तर निर्वाचन कार्यतालिका सार्वजनिक गरेर अघि बढ़ेका देउवा समूहका अधिकांश नेता मूल कंग्रेसमै फर्किएका छन्। केन्द्रीय समिति बैठकले बिहिबार देउवा समूहबाट 50 भन्दा बढ़ी नेतालाई औपचारिक स्वागत गर्यो। मूल पार्टीमा समाहित भएका नेतालाई स्वागत गर्दै सभापति गगन थापाले पार्टीभित्रको एकता कायम गर्न आफूले महाधिवेशन उद्घाटनको दिन समय भए पनि देउवालाई सहभागी गराउने प्रयास गर्ने बताए। म 16 गतेसम्म कोशिश गर्छु, हामी सबै मिलेर कोशिश गरौं। सभापति थापाले भने 16 गते महाधिवेशनको उद्घाटनका दिन बिहिबारसम्म पनि शेरबहादुर दाईलाई अधिवेशनमा लिएर आउने कोशिश हामीले गर्ने हो। हामी सबै लाग्ने कोशिश गरौं। पक्ष र विपक्षमा रहेका नेताहरूलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन समेत थापाले आग्रह गरे। असोज 3 र 4 गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन देशभरका नेता कार्यकर्तालाई गरेको सभापति थापाको आह्वान र इतर समूहका नेताहरूको समायोजनले कंग्रेसमा एकताको सन्देश दिएको छ।
2: गृह मन्त्रालयमा लामो समयदेखि जिम्मेवारी विहीन बनाएर राखिएका केही सहसचिवलाई सरकारले अर्को मन्त्रालयमा अतिरिक्त समूहमा सरूवा गरेको छ। अतिरिक्त समूह भनेको जिम्मेवारी विहीन राखिएको अवस्था हो। अतिरिक्त समूहमा सरूवा गरिएको कर्मचारीलाई निजामती सेवामा बरण्डा सरूवा भन्ने गरिन्छ। यस्ता कर्मचारीहरूको कार्यकक्ष हुँदैन। कार्यालयमा आउने, हाजिरी गर्ने र बरण्डामा बस्ने काम मात्र भएकाले बरण्डा सरूवा भन्ने गरिएको हो। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा 4 महिनादेखि जिम्मेवारी विहीन थिए। सरकारले बुधबार उनलाई संघीय भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा गर्यो, तर अतिरिक्त समूहमै। त्यसै गरी अर्का सहसचिव पुष्प साई 3 महिनादेखि गृह मन्त्रालयमा जिम्मेवारी विहीन थिए। उनलाई पनि सरकारले बुधबार संघीय मामिला मन्त्रालयमा अतिरिक्त समूहमै सरूवा गरेको छ। कर्मचारीलाई लामो समय जिम्मेवारी विहीन बनाएर राखिनुहुन्न अनि एउटा मन्त्रालयको बरण्डाबाट अर्को मन्त्रालयको बरण्डामा सरूवा गर्नु पनि राम्रो होइन। संघीय मामिला मन्त्रालयका एक उच्च कर्मचारीले भने लामो समय कर्मचारीलाई जिम्मेवारी विहीन बनाउँदा उनीहरूको मनोबल गिर्छ, यसबाट जनताले पाउने सेवामै प्रभाव पार्छ, उनले भनेका छन्। संघीय मामिला मन्त्रालयमा यसअघि नै 8 सहसचिवलाई जिम्मेवारी विहीन बनाएर राखिएको थियो। त्यसमा पनि अरू 2 सहसचिवलाई संघीय मामिला मन्त्रालयमा अतिरिक्त समूहमै सरुवा गरिएको छ। चिरञ्जीवी पौडेल, गोविन्द अधिकारी, तुलसीनाथ गौतम, जय कुमार घिमिरे, सुशील ढकाल, युवराज पाण्डे, रुद्र लामिछाने र वेदप्रसाद खरेललाई जिम्मेवारी विहीन बनाएर राखिएको छ। बरण्डाबाट बरण्डामै सरुवा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: 17 संघीय मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम सम्पन्न भएको छ। यो सर्वेक्षणले 2004 निजामती कर्मचारीको दरबन्दी कटौती हुने देखिएको छ। प्रारम्भिक विवरण अनुसार विशिष्ट श्रेणीका 10 सचिव र 72 सहसचिव गरी विभिन्न पदका निजामती कर्मचारीको दरबन्दी कटौती गरिएको हो। सरकारले प्रशासनिक सुधारमा मितव्ययिता कायम गर्दै कार्य सम्पादन प्रभावित बनाउने उद्देश्यले सबै संघीय मन्त्रालयको संगठन तथा व्यवस्थापन संरक्षण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छ। 2000 भन्दा बढ़ी दरबन्दी कटौती शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको हो।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो 36 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित एक विशेष कार्यक्रम बीच आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु भएको हो। कुल 469 पृष्ठ लामो र 6 परिच्छेदमा समेटिएको यस प्रतिवेदनले देशमा भ्रष्टाचारको अवस्था, प्रवृत्ति र कुन निकायमा कति अनियमितता भइरहेको छ भन्ने स्पष्ट चित्र देखाएको छ। प्रतिवेदन अनुसार देशका अन्य निकायमा भन्दा स्थानीय तहमा आधा उजुरी रहेको जनाइएको छ। त्यस्तै 25 अर्ब 23 करोड़ भन्दा बढ़ी बिगो माग दावी गरिएको तथ्याङ्क छ। निष्पक्ष र निर्भीक भएर काम गर्न राष्ट्रपतिले सुझाव दिएका छन्। अख्तियारको 36 प्रतिवेदन आधा उजुरी स्थानीय तहकै, सबैभन्दा बढ़ी मधेश प्रदेशमा शीर्षकमा यो खबर छ।
0: जनशिक्षा सामग्री केन्द्रले आज शुक्रबारबाट सरकारी पाठ्य पुस्तक छपाई गर्न लागेको छ। पहिलो साताबाट छपाई नगरी आगामी शैक्षिक सत्रमा पाठ्य पुस्तक अभाव हुने भएपछि छपाई शुरू गर्न लागेको हो। केही परिमार्जन सम्भावना रहे पनि गत वर्षकै पाठ्यक्रम अनुसार पाठ्य पुस्तक छाप्ने निर्णय शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको छ। केही दिन अघि नेपाल सरकारले पुस्तक फेरिने हल्लाले पाठ्य पुस्तक छपाई ठप्प शीर्षकमा समाचार प्रकाशित भएको थियो। मन्त्रालयले बिहिबार दिउँसो निर्णय गरी पाठ्यक्रम विकास केन्द्रमा पठाएको थियो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महेन्द्र पराजुलीले नेपाल समाचार पत्रसँग कुरा गर्दै आज शुक्रबारबाटै छपाई गर्ने जानकारी पत्राचार गरिसकिएको जानकारी दिनुभयो। आजबाट जनशिक्षाले सरकारी पाठ्य पुस्तक छाप्न शुरू गर्ने शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: ब्याजदर घटिसके व्यक्तिगत घर कर्जाप्रति आकर्षण बढ़न थालेको छ। काठमाडौँको भिकुटी मण्डपमा बिहिबार शुरू भएको नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा सहभागी बैंकहरूले 6% भन्दा कम ब्याज दरमा घर कर्जा अफर गरिरहेका छन्। पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जाको माग सुस्त रहे पनि व्यक्तिगत घर कर्जामा भने प्रतिस्पर्धा बढ़ेको देखिएको छ। जग्गा तथा आवास मेलामा सहभागी स्ट्याण्डर्ड चार्टर्ड बैंकले स्थिर ब्याजदरमा 5.99% र परिवर्तनशील ब्याजदरमा 5.46% ब्याजदरमा घर कर्जा अफर गरेको छ। मेलामा सहभागी अर्को सिद्धार्थ बैंकले पनि 7 वर्षका लागि 5.99% ब्याजदरमै घर जग्गा कर्जा दिइरहेको छ। मेलामा 400 वाणिज्य तथा विकास बैंक र 1 फाइनान्स कम्पनी गरी 9 वित्तीय संस्थाको स्टल रहेको छ। उनीहरूले न्यून ब्याजदरमा घर कर्जा योजना समेत सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीबाट समग्र कर्जाको विस्तार घटिरहेका बेला बैंकहरूले घर कर्जालाई प्राथमिकता दिएका छन्। पुँजीको लागत न्यून हुँदा बैंकहरूको ब्याजदर भने सस्तो भएको छ। अर्कोतर्फ नेपाल राष्ट्र बैंकको नीतिगत सहुलियतले व्यक्तिगत घर कर्जामा समेत उल्लेख्य वृद्धि देखिएको छ। सस्तो ब्याजदरले घर कर्जामा उत्साह शीर्षकमा यो खबर छ।
0: वैज्ञानिकहरूको निष्कर्ष, जलवायु परिवर्तनकै कारण भोटेकोशी बाढ़ी शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। वैज्ञानिकहरूले भुटेकोशी घटनामा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको खुलासा गरेका छन्। वर्ल्ड वेदर एट्रिब्युसनका अनुसार विश्वभरिका वैज्ञानिकहरूसँगको परामर्शपछि उनीहरूको निष्कर्ष सार्वजनिक भएको हो। वर्ल्ड वेदर एट्रिब्युसनले यस्ता घटनाहरूको पछाडि जलवायु परिवर्तनको भूमिकाबारे दशकौंदेखि वैज्ञानिक प्रमाणहरू खोज्दै आएको छ। वैज्ञानिकहरूले भुटेकोशीमा बाढ़ी अघि 2,00,000 वर्ग मिटर हिमनदी भत्किएको र त्यसबाट 11 करोड़ घनमिटर हिउँ र बरफको ढिक्का सहितको पहिरो गएको बताएका छन्। उक्त क्षेत्रमा पहिरो खस्नुभन्दा पहिला असामान्य रूपमा तापमान बढ़ेको उनीहरूको निष्कर्ष छ। बाढ़ीको पछाडि जलवायु परिवर्तनको मुख्य योगदान रहेको भन्न सक्ने आधार तय भएको उनीहरूको भनाई छ। अनुसन्धानमा संलग्न इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञानकी प्राध्यापक फ्रेडरिक अटोले